0: ले खुशी वातावरण भन्दछ, स्वास्थ्य सामान्य रहनेछ, टाउको दुखाइ अथवा आँखाको समस्याले तपाईँलाई सताउनेछ, कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ, विद्यार्थीलाई ध्यान केन्द्रित गर्न निकै कठिनाई हुनेछ, समग्र दिन मिश्रित भए पनि सकारात्मक परिणाम दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज समय मध्यम रहनेछ। वृष राशिमा चन्द्रमा रहँदा लाभ र हानिको मिश्रित अवस्था रहनेछ। अनावश्यक खर्च नियन्त्रण गर्न आवश्यक छ। प्रेम सम्बन्धमा समझदारी आवश्यक देखिन्छ। परिवारमा ज्येष्ठ सदस्यको स्वास्थ्यले चिन्ता दिन सक्छ। सन्तान तर्फबाट खुशीको समाचार प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने संकेत देखिन्छ, तर खानपानमा ध्यान दिनु आवश्यक छ। सरकारी अथवा प्रशासनिक क्षेत्रमा राम्रो अवसर रहेको छ। महत्वपूर्ण निर्णय गर्दा सावधानी अपनाउन आवश्यक छ। धैर्य राखेमा दिन सामान्य रूपमा सफल बन्न सक्ने ग्रह गोचर रहेको छ। अब पाँचौ राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज समय शुभ रहने भए पनि यात्रामा सावधान हुन आवश्यक छ। बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ, जसले आत्मविश्वास पनि उच्च रहनेछ। कठिन काम पनि सजिलै सम्पन्न हुनेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने सम्भावना रहेको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा सफलता मिल्ने ग्रह गोचर रहेको छ। विद्यार्थीका लागि केही चुनौती आए पनि समाधान गर्न सक्नुहुनेछ। सहकर्मीको सहयोगले महत्वपूर्ण काम सम्पादन गर्न सक्नेछ। आज धार्मिक अथवा आध्यात्मिक तर्फ रुचि बढ्नेछ। समग्रमा आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आज समय केही कमजोर रहने र स्वास्थ्यमा पनि समस्या देखिनेछ। गोप्य कुराहरू अरूसँग साझा नगर्दा राम्रो हुनेछ। आज आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक रहेको छ। खर्च आमदानी भन्दा बढी हुँदा तनाव बढ्नेछ। लगानी तथा सत्यताजी कामबाट टाढा रहन आवश्यक छ। प्रेम र पारिवारिक सम्बन्धमा तनाव पनि उत्पन्न हुन सक्ने देखिएको छ। शिक्षा र करियरमा थप मेहनत आवश्यक रहेको छ। काममा सावधानी अपनाउन नसक्दा समस्या बढ्दै जाने ग्रह गोचर रहेको छ। आज धैर्य र सतर्कता अपनाउन आवश्यक छ। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। स्वास्थ्य अवस्था सामान्य रहनेछ। घरमा नयाँ सदस्यको आगमन हुने सम्भावना पनि रहेको छ। साझेदारीका कामबाट लाभ मिल्ने देखिन्छ। लामो यात्राको योजना बन्नेछ भने आर्थिक पक्ष बलियो हुनेछ। साथीसँग व्यवहार गर्दा सतर्क हुनुहोला। व्यापारमा राम्रो नाफा हुनेछ। पारिवारिक जीवन सुखद रहने ग्रह गोचर रहेको छ। जीवन साथीसँग सम्बन्ध अझ मजबुत बन्नेछ। आज गरिएको लगानीबाट भविष्यमा राम्रो मुनाफा हुनेछ, तर ऋण सम्बन्धी काममा सावधानी अपनाउन आवश्यक छ। आज गरिने कामबाट लाभ मिल्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूको लागि आज समय चुनौतीपूर्ण रहने देखिएको छ। स्वास्थ्यमा समस्या देखिन सक्छ। जीवन साथीसँग असमझदारी बढ्नेछ भने खर्च पनि बढ्ने योग रहेको छ। अनावश्यक तनावले मन अशान्त हुन सक्छ। यात्रामा विशेष सावधानी अपनाउन आवश्यक रहेको छ। पारिवारिक विवादको सम्भावना पनि रहेको छ। आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउन आवश्यक छ। नयाँ लगानी स्थगित गर्नु नै राम्रो हुनेछ। धैर्यताले मात्र आजको दिन सहज बनाउनेछ। आज सकभर यात्रा र आर्थिक कारोबार नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब नवौ राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज समय निकै शुभ रहने देखिएको छ। चन्द्रमाको सकारात्मक प्रभावले नयाँ अवसर प्राप्त हुने देखिएको छ। रोकिएको धन फिर्ता हुन सक्छ। व्यापार र उद्योगमा ठूलो सफलता मिल्ने ग्रह गोचर रहेको छ। ताराका मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। आज गरिने विदेश सम्बन्धी काममा प्रगति हुने देखिएको छ। समाजमा प्रतिष्ठा बढ्ने ग्रह गोचर रहेको छ। लामो समयपछि बाबा आमासँग भेटघाट हुनेछ। विद्यार्थीका लागि उत्कृष्ट परिणाम आउने र प्रेम सम्बन्धमा पनि उत्साह बढ्ने देखिएको छ। समग्रमा आजको दिन अत्यन्त सकारात्मक रहने ग्रहयोग रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज समय त्यति भर पर्दो रहने छैन। स्वास्थ्य समस्याले तनाव बनाउनेछ। पारिवारिक सम्बन्धमा पनि मनमुटाव हुन सक्छ। नयाँ काम शुरू गर्न सावधानी अपनाउन आवश्यक छ। व्यापारमा उतार चढाव आउने सम्भावना रहेको छ। विद्यार्थीलाई ध्यान केन्द्रित गर्न निकै कठिन हुनेछ। प्रेम सम्बन्धमा दूरी बढ्न सक्ने भएकाले तपाईँ सचेत हुन आवश्यक छ। आज अन्य दिनको तुलनामा खर्च बढ्ने सम्भावना पनि रहेको छ। धार्मिक कार्यतर्फ मन जानेछ। धैर्यता र सम्यमता राख्न सके निकै राम्रो उपलब्धि प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज समय शुभ रहनेछ। स्वास्थ्य पनि सामान्य राम्रो रहनेछ। दिन रमाइलो र उपलब्धिमूलक रहनेछ। साथीभाइसँग भेटघाट र मनोरञ्जनको अवसर मिल्नेछ। पारिवारिक जीवन सुखद रहने देखिएको छ। सन्तानबाट खुशीको खबर मिल्नेछ। नयाँ काम शुरू गर्नका लागि आजको दिन उपयुक्त रहेको छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरूको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा प्रतिस्पर्धी कमजोर हुनेछन्। खानपानमा सन्तुलन मिलाउनु भएमा शरीरमा अझ धेरै स्फूर्ति बढेर जानेछ। आज पख घरमा कुनै मांगलिक कार्य हुनेछ। स्वास्थ्यको दृष्टिकोणले आजको दिन निकै राम्रो रहेको छ। राशिफल कन्टेर मीन राशि नेतृत्वका लागि आज समय केही प्रतिकूल रहने देखिएको छ। अनावश्यक विवादमा फसिने सम्भावना पनि उत्तिकै रहेको छ। आफ्नो काममा मात्र ध्यान दिन आवश्यक छ। आर्थिक कारोबारमा सावधानी अपनाउन उपयुक्त हुनेछ। आर्थिक विषयले पारिवारिक तनाव बढ्नेछ। सहकर्मीहरूसँग पनि असमझदारी बढ्दै जाने देखिएको छ। कामको चापले मानसिक तनाव बढ्नेछ। व्यापारमा आमदानी र खर्च बराबर हुनेछ। प्रेम सम्बन्धमा विश्वासको कमी हुनेछ। धैर्य र समझदारीले आजको दिन सहज बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारे जानकारी सँगै अब लागू आजको साहित्यिक यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्। त्यसैले दक्षिण भएक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज सोमबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पूर्व, उत्तर र पश्चिमतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्टी परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:07 5:51 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 6:51 8:35 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 8:35 10:19 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 10:19 12:03 रोग बेला रहनेछ। मध्याहमा 12:03 1:46 उद्योग बेला रहनेछ। दिनमा 1:46 3:30 चर बेला रहनेछ। दिनमा 3:30 5:14 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 5:14 6:58 समय फेरि अमृत बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:58 8:14 काल बेला रहनेछ। साँझमा 8:14 राति 9:30 शुभ बेला रहनेछ। राति 9:30 10:46 रोग बेला रहनेछ। राति 10:46 12:03 उद्योग बेला रहनेछ। राति 12:03 1:19 चर बेला रहनेछ। राति 1:19 2:35 लाभ बेला रहनेछ। राति 2:35 3:51 अमृत बेला रहनेछ भने राति 3:51 भोलि बिहानमा 5:07 समय फेरि काल बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात् सबैभन्दा खराब समय बिहानमा 7:30 9:00 समय राहुकाल अर्थात् सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला। हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
1: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
2: दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
3: हाम्रा सेवाहरू, सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फुलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्कका लागि गोल्डेन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
7: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
8: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
7: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
9: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
7: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
10: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560-011-86, 98460-35111। सम्पर्क नम्बर फेरि एकपटक 98460-35111।
12: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।

0: नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा भएको सवारी दुर्घटनामा कांग्रेस युवा नेता बासुलाको निधन। सुस्तामा एसएसबी प्रवेशको पोखरामा विरोध। भारतको कोलकातावासीलाई पोखरा भ्रमणको निम्ति। पोखरा 30 को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न। जनताकै भावना अनुसार अघि बढ्ने वडा क्षति मिसिनाको प्रतिबद्धता। बिरबार र टेम्पो खसालिएको घटनामा 10 वन कार्यका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपूछ। गैरावासी नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिने तयारी। नेपाली कांग्रेस पार्टी अहिले फुटिसकेको। शशांक कोइरालाको टिप्पणी। एमालेको संविधान संशोधन कार्यदल सक्रिय। सुझाव संकलन र गृह कार्य तीव्र। प्राप्रपा राजा धर्म साट्ने पार्टी भएको दुर्गा परसाईको आरोप। सबै ठूला दल कमजोर हुने दावी। असारका लागि 7 वाणिज्य ब्याङ्कले घटाए ब्याज दर। 13 ब्याङ्कको स्थिर। इरानको सर्वोच्च नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 देखि शुरू हुने। र कुरा उगुलाई हराउँदै जर्मनीको फराकिलो जित। जापान र नेदरल्याण्ड बराबरी। अब सुनौ पूरा समाचार। यस वर्षको अधिक मास गजा बजेट 2 गतेदेखि शुरू भएको थियो। अधिक मासको अन्तिम दिन नदीमा स्नान गर्ने र विशेष पूजा आराधना गर्ने परम्परा छ। यसको समाप्तिसँगै रोकिएका सम्पूर्ण शुभ तथा मांगलिक कार्यहरू पुनः शुरू हुनेछन्। अधिक मास वा मलमास भनेको सूर्य र चन्द्रमाको गतिको तालमेल मिलाउन करिब 30 महिनामा आउने एक अतिरिक्त महिना हो। हिन्दू धर्मशास्त्र अनुसार यो महिना भगवान विष्णुको आराधना र दान पुण्यका लागि अति उत्तम मानिन्छ, तर विवाह तथा व्रतबन्ध जस्ता शुभ कार्यका लागि भने वर्जित मानिन्छ। पोखरामा सवारी दुर्घटनामा परि नेपाली कांग्रेसका युवा नेता राजीव बास्तोलाको निधन भएको छ। आइतबार साँझ करिब 6:15 बजे पोखराको सभागृह चोक र सिर्जना चोकको बीचमा बास्तोला सवार मोटरसाइकललाई रेडी मिक्सरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना लगत्तै बास्तोलालाई उपचारका लागि मेट्रो सिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको बताएको छ। उनको शवलाई पोस्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ। रेडी मिक्सर र त्यसका चालक हेटौडाका 40 वर्षीय राजन अधिकारीलाई बदाम प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। नेपाली भूमि सुस्थामा भारतीय सशस्त्र सीमा बल एसएसबी प्रवेशको पोखरामा विरोध भएको छ। नेकपा माओवादी कास्की, राष्ट्रिय जनमोर्चा कास्की र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले पोखरामा संयुक्त रूपमा विरोध प्रदर्शन कार्यक्रम गरेको हो। पोखराको मन्द्रपुल चोकमा आयोजना गरिएको कार्यक्रममा उनीहरूले प्ले कार्ड प्रदर्शन गर्नुका साथै नाराबाजी गरेर सुस्थामा एसएसबी प्रवेशको रोक विरोध गरेका थिए। प्रदर्शनकारीले भारतीय विस्तारवाद मुर्दावाद, प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर, राष्ट्रिय स्वाधीनता रक्षा गरौं, देशद्रोही बालेन सरकार मुर्दावाद, कठपुतली सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए। प्रदर्शनपछिको कोण सभामा बोल्दै नेकपा माओवादी कास्की सेक्रेटरी उमेश सीले राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्। देशको समृद्धिका लागि पनि राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने उनको भनाइ छ। उनले सुस्ताका जनताले एसएसबीलाई लखेटेर उदाहरणीय कार्य गरेको बताए। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कास्की अध्यक्ष रवि मोहन ढकालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। संसदमा रोस्टममा उभिएर प्रधानमन्त्रीले भारतको सीमा नेपालले मिचेको भनेर जे बोले त्यो सरासर गलत भएको उनले बताएका छन्। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कास्कीका सचिव विक्रम थापाले राष्ट्रियवादीहरू एकीकृत हुनुपर्ने बताए। त्यसले मात्र राष्ट्रियता र स्वाधीनताको रक्षा हुने उनको भनाइरहेको थियो। यता प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो स्वभाव र कार्यशैलीबारे धारणा सार्वजनिक गरेका छन्। हप्ताभर काम गरेपछि विदाको दिनमा आफू केही अनौपचारिक हुने वा जिस्कने गरेको उल्लेख गर्दै उनले यसलाई समस्याका रूपमा नलिन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्, हप्ताभरि काम गरेर म विदाका दिनमा जिस्कन्छु, यो समस्या होइन, दुःख त्यो दिन मान्नु जुन दिन म जिस्कन छाड्छु। पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीले आफ्नो पदको गरिमा कायम नगरेको भन्दै उनले लेख्ने विषयहरूमाथि बहस र चर्चा हुने गरेको थियो। सोही चर्चाका बीच प्रधानमन्त्री शाहले आफू जिस्कने छोडेको दिन मात्र चिन्ता गर्नुपर्ने बताएका हुन्। उनले आजै जै दुई मन्त्रीलाई अंगालो मारेको तस्विर सार्वजनिक गर्दै उनीहरूलाई देशपलाउन टोली लेखेका थिए। पोखराका पर्यटन व्यवसायहरूले भारतको कोलकत्तावासीलाई पोखरा भ्रमणको निम्ति दिएका छन्। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट नाटा गण्डकी प्रदेशको नेतृत्वमा गएको पोखराको पर्यटन व्यवसायहरूले कोलकत्तामा पोखरा नेपाल प्रबन्धन अभियान 2026 अन्तर्गत बीटूबी नेटवर्किङ कार्यक्रम गरेर त्यहाँका नागरिकलाई पोखरा भ्रमणको निम्ति दिएको हुन्। त्यहाँ आफूहरूले गर्मीमी चलो नेपाल नारासहित पोखरा भ्रमणको निम्ति गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ जानकारी दिनुभयो। कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीहरूले पोखरा मुस्ताङको मुक्तिनाथ अन्नपूर्ण क्षेत्र सहित गण्डकी प्रदेशका अन्य पर्यटकीय गन्तव्यहरूबारे जानकारी गराएका थिए। उनीहरूले भारतका कलकत्ता सहित विभिन्न शहरमा बढ़दो चरको गर्मीले आकुल व्याकुल भएका भारतीय नागरिकलाई गर्मी छल्न पोखरा आउन आग्रह गरेका थिए। सो अवसरमा आफूहरूले पोखरा सुरक्षित र सुन्दर रहेको जानकारी गराउँदै भ्रमणको निम्ति दिएको नाटक गण्डकी अध्यक्ष किशोर दाहालले जानकारी दिनुभयो। कार्यक्रम संयोजक संगीता पौडेलले कोलकाता र पश्चिम बंगाल नेपालको पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त बजार रहेको बताउनुभयो। पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष तथा नाटा गण्डकीका पूर्व अध्यक्ष पूर्णनारायण श्रेष्ठले नेपाल र भारत बीचको सम्बन्ध रोटी बेटीको सम्बन्ध रहेकाले यसको सदुपयोग पर्यटनमा गर्न सकिने बताउनुभयो। कार्यक्रममा नेपाली महावाणिज्य दूत हक प्रसाद आचार्यले पर्यटन केवल भ्रमणको विषय नभई नेपाल र भारत बीचको मित्रता संस्कृति र आर्थिक समृद्धिको पुल भएको बताउनु भएको छ। भारत ईटीएम इस्टर्न च्याप्टरका अध्यक्ष कौशिक बनर्जीले भारतीय पर्यटकका लागि पोखरा नजिकको सस्तो र आकर्षक गन्तव्य भएको बताउनुभयो। नाटा गण्डकीको बीटूबी बिजनेस टू बिजनेस कार्यक्रममा भारतीय टुर अपरेटर वेलफेयर एसोसिएशन इण्डियन एसोसिएशन अफ टुर्स एण्ड अपरेटर्स ट्राभल एजेन्ट्स एसोसिएशन अफ बंगाल एसोसिएशन अफ बुद्धिस्ट टुर अपरेटर्स तथा एसोसिएशन अफ टुरिज्म सर्भिस प्रोभाइडर्स अफ बंगालका प्रतिनिधिहरूको सहभागिता रहेको उपाध्यक्ष राजेश पहाड़ीले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिका वार्ड नम्बर 30 कार्यालयले सार्वजनिक सुनवाई तथा योजना तर्जुमा विषयक छलफल कार्यक्रम गरेको छ। वडाले दिइने सेवा र विकास निर्माणका कामबारे स्थानीयसँग अन्तर्क्रिया गरिएको हो। कार्यक्रममा वडावासीले राखेको जिज्ञासा र गुनासोको वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले सम्बोधन गर्नुभयो। सुवेदीले बाँकी कार्यकालमा पनि जनताकै भावना अनुसार अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वडा कार्यालय व्यक्तिगत घटना दर्ता सिफारिश र विकास निर्माणका कसै काममा कसैलाई भेदभाव नगरेको उहाँले दावी गर्नुभयो। सबैको अपनत्व हुने गरी ओडाका काम अगाडि बढ़िरहेको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी विभिन्न टोल विकास संस्था र आमा समूहका प्रतिनिधि बजेटका विषयमा चासो राखेका थिए। उनीहरूले आफ्ना टोल र समूहले पेश गरेका योजनालाई आगामी बजेटमा समेट्न आग्रह गरे। छलफलकामा कृषि सञ्जाल वडा नम्बर 30 संयोजक र विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखे। त्यस्तै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पूर्व वडाध्यक्ष र सरकारी र निजी विद्यालयका प्रतिनिधिहरूको पनि सहभागिता थियो। उनीहरूले वडाको समग्र विकासका लागि सुझाव दिए। कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य समेत रहेकी वडा सदस्य भीमकुमारी गर्बुजाले गरेकी थिइन्। कैलालीको गोदावरी नगरपालिका 4 गाई बाँधेमा वन अतिक्रमण हटाउने क्रममा सड़कबाट टेम्पो भीरमा खसालिएको घटनामा सोधपूछका लागि प्रहरीले 10 वडा कर्मचारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले 6 र इलाका प्रहरी कार्यालय माला खेतीले 4 गरी 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज सोशीले वन कर्मचारीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार गाई बाँधेमा महिलाले खुद्रा सामान बिक्री गर्ने प्रयास गर्दै आएको टेम्पू भीड़बाट खसाल्ने कार्यमा संलग्न भएका कर्मचारीको पहिचान गर्ने काम भइरहेको छ। भीमदत्त राजमार्ग क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा शुक्रबार गाई भाँदेमा धनदेवी धामिकले खुद्रा पसलका लागि प्रयोग गर्ने गरेको टेम्पू वन कर्मचारी र वन रक्षकले भीड़बाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। डिभिजन वन कार्यालय धनगढ़ीले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै उक्त टेम्पू कबाड भइसकेको र छाप्रोका रूपमा प्रयोग गरेर सड़क छेउमा राखिएको जनाएको छ। विगतदेखि नै छाप्रो हटाउन भन्दा समेत आनाकानी गरेपछि शुक्रबार बल प्रयोग गरेर हटाइरहेको अवस्थामा भिरालो भूगाल र सन्तुलन नमिल्दा भीरबाट खसेको दावी वन कार्यालयले गरेको छ। सरकारले गैर आवासीय नेपालीलाई 10 वर्षसम्म निशुल्क भिसा दिने दायरी गरेको छ। यसका निम्ति अध्यागमन सम्बन्धी कानूनलाई संशोधन गरिँदैछ। गृह मन्त्रालयले तयार गरेको अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको तफा 4 अध्यागमन अधिकृतले भिसा जारी गर्न सक्ने प्रावधान छ, जस अन्तर्गत गैर आवासीय नेपाली भिसा जारी गर्ने विषय समावेश छ। प्रस्तावित विधेयक अनुसार सरकारले 17 प्रकारका भिसा जारी गर्नेछ। विश्व बालाश्रम विरूद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा चेतनामूलक कार्यक्रम गरेको छ। सामुदायिक सेवा केन्द्र भैदामको आयोजना र अनाहत नेपालसँगको सहकार्यमा कार्यक्रम भएको हो। पोखरा छ लेकसाइडको फेवताल किनार पैदल मार्ग तथा खरे चोकदेखि बाराही चोकसम्म सचेतनामूलक कार्यक्रम प्रदर्शनी गरेको हो। लेक सिटी कलेजका विद्यार्थीहरूले समाचार सन्देश नारा र प्रतीकात्मक रातो दागहरूको सेतो कपड़ा लगाएर प्रदर्शन गरेका थिए। उनीहरूले बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्दछ र शोषण उजुरी गर्ने बारे सन्देश बोकेको थिए। कार्यक्रमलाई सम्बोधन गर्दै वडाका आरोही कार्यालय बैदामका प्रमुख एसएसपी नवराज भट्टराईले बालबालिकालाई श्रममा लगाउन नहुने बताउँदै आफूहरूले बेला बेलामा अनुगमन गर्ने गरेको बताए। उनले पोखरा पर्यटकीय क्षेत्र भएको कारण पोखराभन्दा बाहिरबाट बालबालिकालाई ल्याएर बाल श्रममा लगाउने गरेको बताए। उनले बालबालिकालाई श्रममा तथा यौनजन्य क्रियाकलापमा लगाउनेहरूलाई प्रहरीले कड़ा कार्यवाही गर्दै आएको उल्लेख गरे। यस्ता कार्यक्रमले बालबालिकालाई श्रममा लगाउनेहरूप्रति निरुत्साहित हुने उनको भनाइ थियो। बालबालिकामाथि हुने शोषण विरूद्ध जनचेतना जगाउन यस्ता कार्यक्रमहरू सामुदायिक सेवा केन्द्र बैदामले गर्दै आएको र आगामी दिनमा पनि आयोजना गर्ने केन्द्रका अध्यक्ष ठाकुर प्रसाद बराले बताउनुभयो। उनले पर्यटकीय क्षेत्र भएको कारण पनि बिलेक साइडमा बाल श्रमिक धेरै आउने र श्रम शोषणमा पर्ने गरेको बताए। सबैले बालबालिकाका क्षेत्रमा आवाज सशक्त बनाउन सके शोषणमा नपर्ने बताएका छन्। पोखरा स्थित कन्या क्याम्पसमा प्राध्यापक कर्मचारी र विद्यार्थीका लागि आयोजना गरिएको 2 दिने प्रागिक एवं अनुसन्धानत्मूलक लेखन कार्यशाला आइतबार सकिएको छ। क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिले प्रागिक लेखनका विविध आयाम र शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोगबारे सिप विकास गराउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो। कार्यशालामा क्याम्पसका प्राध्यापक कर्मचारी र विद्यार्थी सहित 35 जनाको सहभागिता रहेको थियो। क्याम्पस प्रमुख सुरेश कुमार मानन्दरले प्राध्यापकहरूलाई अनिवार्य रूपमा अनुसन्धानका कार्यमा लाग्न अनुरोध गर्नुभयो। कार्यशालामा सहभागी उप प्राध्यापक अर्चना यादव र उज्जवल अधिकारीले कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो। अनुसन्धान कैलाशलाई व्यावहारिक रूपमा उतार्नु पर्नेमा सहजकर्ताहरूले जोड़ दिएका छन्। कार्यक्रममा डाक्टर भीमराज बस्ताकोटी, उप प्राध्यापक पुष्पनिधि अंगाई, भूमिराज पण्डित र मदन प्रसाद बरालले प्रागिक लेखनका विविध पक्षमा सहजीकरण गरे। क्याम्पसका उप प्राध्यापक शम्भु बरालले अध्ययन अध्यापन गर्ने कार्यमा सूचना प्रविधिको प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए। कार्यशाला निकै फलदायी भएको सहभागीहरूले उल्लेख गरेका छन्। क्याम्पसको सभाहालमा आयोजित समापन कार्यक्रममा कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिवलाल मल्ल प्रमुख अतिथि थिए। उनले अनुसन्धान सिपलाई शैक्षिक सिकाइमा मात्र सीमित राख्न नजुने विचार राखे। कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरण साई क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले जानकारी दिएका थिए। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050,

0: सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 50 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0161-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460-20127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
13: काममा अलि सघाउँछ कि भनेर नि।
12: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: हेलो,
16: हजुर सन्चै, कस्तो छ हजुरलाई?
17: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
16: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
17: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
18: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
19: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
18: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
19: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
18: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
19: फोन नम्बर 061-587-915।
0: एकैछिनको विश्रामपछि खबर सङ्गालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पार्टी अहिले फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा एकताको ब्यानरमा आयोजित संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले 48 सालमा तत्कालीन नेता गिरिजा प्रसाद कोइरालाले ठूलो राजनीतिक परिवर्तन गरेको स्मरण गर्दै कांग्रेस परिवर्तनको पक्षमै उभिएको दावी गर्नुभयो, तर अहिले पार्टीको अवस्था कमजोर विभाजित देखिएको उनको भनाइ थियो। उनले नेतृत्वबारे टिप्पणी गर्दै के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ भन्दै प्रश्न समेत पठाउनु भएको छ। कोइरालाले कोइराला निवास पुग्दा आफू भावुक भएको उल्लेख गर्दै आँसु आएको बताएका छन्। उनले पार्टी टुक्रिएको र त्यसलाई अदालतले समेत प्रभाव पारेको भन्दै असन्तुष्टि जनाएका छन्। उनका अनुसार अहिले पार्टीलाई पुनः एकताबद्ध बनाउन आवश्यक रहेको छ। गाउँभरि कांग्रेस छ तर भोट आउँदैन भन्दै उनले संगठन कमजोर भएको टिप्पणी गरेका छन्। सोही बेलामा नेता कृष्ण

0: सिटौलाले पनि सम्बोधन गरेका छन्। उनले पार्टी एकताबद्ध बनाउनु पर्ने आवश्यकता उठाएका छन्। नेकपा एमाले संविधान संशोधनका लागि आवश्यक सुझाव संकलन र प्रारम्भिक गृह कार्य अघि बढ़ाएको छ। पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकमा गठित संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आइतबार सम्पन्न भएको हो। संयोजक पौडेलको अध्यक्षतामा बसेको बैठकले संविधान कार्यान्वयनका सबल र सुरत कमजोर पक्षको विस्तृत समीक्षा गर्दै संशोधनका लागि ठोस प्रस्ताव तयार पार्ने निर्णय गरेको छ। कार्यदलले आगामी दिनमा सुझाव संकलन र विश्लेषणलाई व्यवस्थित गर्न विस्तृत कार्ययोजना तथा कार्यतालिका तयार पार्ने निष्कर्ष निकालेको छ। यसका लागि पूर्व महान्यायाधिवक्ता एवं नेता अग्निप्रसाद खरेलको संयुक्तमा उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा रमेश बडाल, महेश बरतौला, कृष्ण भक्त पोखरेल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरी र अमर थापा सदस्य रहेका छन्। उपसमितिले आगामी बैठकमा सुझाव संकलनको कार्ययोजना र समय तालिका प्रस्तुत गर्नुहुनेछ। एमाले संविधान संशोधनको विषयमा अन्य राजनीतिक दल तथा उनीहरूमाथिद्वारा गठन गरिएको कार्यदलहरूसँग समेत संवाद र छलफल गर्ने निर्णय गरेको छ। पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान शासन प्रणालीलाई अझ सुदृढ बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रबाट सुझाव संकलन गरी संशोधन प्रस्ताव तयार गर्ने जनाएको छ। यसैबीच कार्यदलले सदस्य सचिवको जिम्मेवारी केन्द्रीय सदस्य महेश बर्तौलालाई दिएको छ। कार्यदलमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्म आर्याल, जुली कुमारी महतो, पासाङ शेर्पा लगायत नेताहरू पनि सदस्य रहेका छन्। पार्टी सचिवालयको जेठ 4 देखि 10 गतेसम्म बसेको बैठकहरूको निर्णय अनुसार यो कार्यदल गठन गरिएको एमाले जनाएको छ। मेडिकल व्यवसाय तथा राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाव महाअभियानका संयोजक दुर्गा प्रसाईले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा नयाँ पार्टी गठनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले राप्रपामाथि यस्तो टिप्पणी गरेका हुन्। उनले आफू सत्य बोल्न नडराउने व्यक्ति भएको दावी गर्दै सत्य बोल्दा नै आफूलाई अराजक भनेर आरोप लगाइने गरेको टिप्पणी गरेका छन्। ढाट्न नआउने व्यक्तिका रूपमा चिनिन्छु उनले भने। उनले राजसंस्था पुनर्स्थापना भए आफू खप्तड भएर बस्न तयार रहेको जस्तो अभिव्यक्ति दिन पनि दिएका छन्। वर्तमान बालेन शाह नेतृत्वको महानगर सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी पनि लामो समय टिक्न नसक्ने दावी गर्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा सबै कमजोर बन्दै गएको टिप्पणी गरेका छन्। उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनमाथि पनि आरोप लगाउँदै उनी आईआरआईको सदस्य रहेको दावी गरेका छन्। साथै देशका धेरै नेताहरू गद्दार भएको समेत टिप्पणी गरेका छन्। उनले ता सीमा विवादको प्रसंग उठाउँदै स्थानीय नागरिकले नै सीमा रक्षा गर्नु परेको अवस्था रहेको बताएका छन्। साथै प्रधानमन्त्रीले गरेको अभिव्यक्ति र दरबारसँग सम्बन्धित फाइल खोल्न भन्नाईप्रति पनि प्रश्न उठाएका छन्। महानगर प्रमुख बालेन शाह नेतृत्वको सरकारबारे टिप्पणी गर्दै उनले हालको राजनीतिक शक्ति संरचना धेरै टिकाउ नरहेको दावी गर्दै आएका छन्। अब आर्थिक समाचार। असार महिनाको लागि थोरै वाणिज्य ब्याङ्कहरूले मात्र ब्याजदर घटाएका छन्। ब्याङ्कहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार असार महिनामा 7 ब्याङ्कले ब्याजदर घटाएको छन्। 7 ब्याङ्कले ब्याजदर घटाउँदा 13 ब्याङ्कले भने ब्याजदर स्थिर राखेका छन्। असारका लागि 20 मध्ये 2 ब्याङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर 4% भन्दा पनि तल झारेको छ। जसमा 13 ब्याङ्कले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत राख्न 7 ब्याङ्कले भने घटाएका छन्। असार महिनाको लागि कुनै पनि ब्याङ्कले ब्याजदर बढ़ाएका भने छैनन्। बाँकी ब्याङ्कहरूको व्यक्तिगत र संस्थागत दुवै ब्याजदर जेठ र असार महिनामा समान छ। ब्याङ्कहरूले सार्वजनिक गरेको असारको ब्याजदर अनुसार अधिकांश ब्याङ्कहरूले जेठ महिनाकै दरलाई निरन्तरता दिएको छन्। तर बजारमा पर्याप्त तरलता रहेको र निक्षेप संकलनमा प्रतिस्पर्धा कम भएको कारण केही ब्याङ्कहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। असारका लागि एनआईसी एसिया, एनएमबी प्राइम, हिमालयन र स्ट्यान्डर्ड चार्टर ब्याङ्कले मुद्दतीको ब्याजदर घटाएका छन्। ब्याजदर स्थिर राख्ने ब्याङ्कहरूले भने बजारको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै तत्काल दर परिवर्तन आवश्यक नभएको निष्कर्ष निकालेका छन्। विदेशको समाचार। इरानको सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको अन्त्येष्टि जुलाई 4 देखि शुरू हुने र जुलाई 9 मा मसाहादमा समापन हुने भएको छ। इरानी सरकारी संचार माध्यमलाई उद्धृत गर्दै आएका केही रिपोर्टहरूमा फेब्रुअरी 28 मा इजरायल र अमेरिकाले गरेको हवाई आक्रमणमा खामेनीको मृत्यु भएको दावी गरिएको छ। तर यो दावीहरू स्वतन्त्र रूपमा पुष्टि भएको छैनन् र इरान सरकारले औपचारिक रूपमा यस्तो विवरण सार्वजनिक गरेको छैन। रिपोर्ट अनुसार तेहरानमा जुलाई 7 विशेष धारणा समारोह र कोमामा समेत कार्यक्रम हुने उल्लेख गरिएको छ। साथै इस्लामिक कानून अनुसार अन्त्येष्टि समयबारे युद्ध जस्ता विशेष परिस्थितिमा ढिलाइ गर्न सकिने अवस्था रहेको पनि दावी गरिएको छ। यस्तै खामेनीको शासनकाल इरानको क्षेत्रीय प्रभाव विस्तार, अमेरिका इरान सम्बन्ध र आणविक कार्यक्रमबारे विभिन्न विश्लेषणहरू पनि सार्वजनिक भइरहेका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको प्रारम्भिक ढाँचा बनेको दावी गरेका छन्, तर यसबारे पनि सम्बन्धित पक्षबाट विस्तृत र आधिकारिक पुष्टि आउन बाँकी रहेको छ। अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह यफको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नेदरल्याण्डसले र जापानले 2-2 गोलको रोमाञ्चक बराबरी खेल अंक बाँडेका छन्। अमेरिकाको डल्लास स्टेडियममा भएको यस खेलमा जापानले अन्तिम समय गोल फर्काउँदै हार टारेको हो। खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ निकै नाटकीय र प्रतिस्पर्धात्मक रह्यो। खेलको 50 मिनटमा रायन ग्रेभेनबियर्ड्सको पासमा डिफेण्डर भर्जिन भान डाइकले गोल गर्दै नेदरल्याण्डसलाई 1-0 को शुरूआती अग्रता दिलाएका थिए, तर 7 मिनटपछि नै अर्थात 57 मिनटमा जापानका केइतो नाकामुराले ताके फुसा कुबोको पासमा गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याएका छन्। नेदरल्याण्डसले पुनः आक्रमक खेल प्रदर्शन गर्दै 64 मिनटमा क्राइसेन्सियो समरभिलको गोल मार्फत 2-1 अग्रता बनाउन सफल भयो। खेल नेदरल्याण्डसको पक्षमा जाने देखिए पनि 79 मिनटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल गरेपछि डलास स्टेडियममा उपस्थित दर्शकहरू स्तब्ध भए। ओगावाको यो निर्णायक गोलसँगै जापानले खेललाई 2-2 स्थितिमा पुर्याएको छ। अन्तिम समयमा सामालिएको प्रदर्शन गर्न नसक्दा नेदरल्याण्डसले निश्चित जितको अवसर गुमाएको छ भने जापानले उत्कृष्ट पुनरागमन गर्दै 1 जोड्न सफल भएको छ। त्यस्तै अमेरिका टेक्सस स्थित एनआरजी स्टेडियममा ह्युस्टनमा भएको खेलमा जर्मनीले शुरूदेखि अन्त्यसम्म पूर्व दबदबा कायम राख्दै जित हासिल गरेको छ। समूहको आफ्नो पहिलो खेलमा जर्मनीले टुर्नामेन्ट डेब्युटेन्ट कुराकोलाई 7-1 फराकिलो अन्तरले पराजित गर्दै शानदार शुरूआत गरेको हो। खेलको 6 मिनटमै फ्लेक्स मेचेनका पेनाल्टी क्षेत्रका बाहिरबाट सशक्त पार गर्दै जर्मनीले अग्रता दिलाएका थिए, तर 21 मिनटमा लिबियन कार्लले कुराको ऐतिहासिक पहिलो विश्वकप गोल गर्दै खेललाई 1-1 बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेल पूर्ण रूपमा नियन्त्रणमा लियो। 38 मिनटमा निको स्लोकरले कर्नरबाट आएको बललाई हेडर मार्फत जाली चुमाए भने पहिलो हाफको अन्त्यतिर कोही होवर्ड्सले पेनाल्टी मार्फत गोल गर्दै जर्मनीलाई 3-1 अग्रता दिलाए। दोस्रो हाफ शुरू भएको केही सेकेण्डमै जुमाल मुसियालले उत्कृष्ट फिनिसिङ गर्दै 4 गोल गरे। त्यसपछि जर्मनीको आक्रमण रोकिएन। निथानियल ब्राउनले 5 गोल गरे भने बदल खेलाड़ीका रूपमा आएका डेनिस उल्भासले 6 गोल थपे। खेलको अन्त्यतिर काई ह्यावर्ट्सले आफ्नो दोस्रो तथा जर्मनीको 7 गोल गर्दै स्कोर 7-1 पुर्याए। त्यसपछि बाँकी समय जर्मनीले खेल सहज रूपमा नियन्त्रणमा गर्दै विजय सुनिश्चित गर्यो। यो जितसँगै जर्मनी समूह यीको शीर्ष स्थानमा पुगेको छ। टीमले बलमाथिको नियन्त्रण, उच्च प्रेसिङ र तीव्र आक्रमण मार्फत उपाधि दावेदारीलाई बलियो सन्देश दिएको छ। कुराकाओका लागि भने यो खेल ऐतिहासिक बनेको छ, किनकि उनीहरूले आफ्नो पहिलो विश्वकप गोल पनि यही खेलमा गरेका हुन्। कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा दिपेन्द्र प्रताप चन्द निर्वाचित हुनुभएको छ। पोखरामा शनिबार भएको 4 अधिवेशनमा भएको मतदानबाट उनी चार वर्षका कार्यकालका लागि अध्यक्ष चुनिएका हुन्। चन्दले प्रतिस्पर्धी दिपेश खत्रीलाई 13 मतले पछि पारे। 27 मतदाता मध्ये 67 जनाले मतदान गरेका थिए। चन्दले 40 मत प्राप्त गरे भने खत्रीले 27 मत ल्याए। यसअघि संघको उपाध्यक्ष रहेका चन्दले अबको चार वर्ष जिल्लाको क्रिकेट विकासको नेतृत्व गर्नेछन्। निर्वाचनबाट उपाध्यक्षमा चन्द्रप्रसाद गुरूङ जिमी निर्वाचित भए। यस्तै सचिवालयमा विजय राउत र कोषाक्षमा दुर्गाबहादुर चन्द चुनिएका छन्। नेपाल क्रिकेट संज्ञानको विधान अनुसार चन्दको नेतृत्वमा 15 सदस्यीय कार्य समितिमा 4 पदाधिकारी र 11 सदस्यीय निर्वाचित भएका छन्। समितिका उपाध्यक्षमा चन्द्रकुमार गुरूङ जिमी, सचिवमा विजय राउत, कोषाध्यक्षमा दुर्गाबहादुर चन्द निर्वाचित भएका छन्। सदस्यहरूमा ऋषिकेश शर्मा, गौतम गोविन्द प्रधान, देवेन्द्र प्रजु, विधान श्रेष्ठ, दिलीप आग्रहरी, आशिष बराल, भोजराज बराल, जयप्रकाश थापा, पप्पु पूर्णचन्द्र नेउपाने र गुना लुयामी निर्वाचित भएका छन्। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा भएको सवारी दुर्घटनामा कांग्रेस युवा नेता वासुलाको निधन। सुस्तामा एसएसबी प्रवेशको पोखरामा विरोध। भारतको कोलकातावासीलाई पोखरा भ्रमणको निम्तो। पोखरा 30 को सार्वजनिक सुनाई कार्यक्रम सम्पन्न। जनताकै भावना अनुसार अघि बढ्ने वडा क्षेत्री निल सिन्हाको प्रतिबद्धता। भीरबाट टेम्पो फसालिएको घटनामा 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ। नेपाली कांग्रेस पार्टी अहिले फुटिसकेको शङ्क। शशांक कोइरालाको टिप्पणी। एमालेको विधान संशोधन कार्यदल सक्रिय। सुझाव संकलन र गृह कार्य तीव्र। र असारका लागि 7 वाणिज्य ब्याङ्कले घटाए ब्याजदर। 13 ब्याङ्कको स्थिर। इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि आगामी जुलाई 4 देखि शुरू हुने। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो प्रसंसार बुलेटिन अहिले 9 बजे खबर सङ्गालो आउनेछ। हामी छौँ सफलताको पाइलामा। अब केही बेरको लागि सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोस्।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जेल गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5149-84 5149-85। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-5259-04 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575 9807-15947 9857-28575।
10: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
11: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
10: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
12: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कका लागि 9856035394।
13: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
14: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
15: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
14: अनि कहाँ छ छोरा यो पसल?
15: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
16: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
15: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
14: पोखरा 2 बिन्दवासिनी बस पार्क,
15: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
14: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
15: मोबाइल नम्बर 9846059581,
14: 9166015475।
17: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तपाईं बजार जाँदै हुनुहुन्छ, किनमेल त पक्कै गर्दै हुनुहुन्छ, किनमेल गर्दा कुनै पनि सामानको म्याद गुज्रेछ कि छैन राम्रोसँग डेट हेर्नु होला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नु होला, सामानको मूल्य पहिले सोधेर मात्र पैसा दिनु होला र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नु होला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
1: ओहो दिपा काकी, मकै सुकाउनु पो लाग्नु भएको
2: हो भिरे, हेर्न अस्ति भर्खर थन्काएको मकै आज भुटेर खान पर्यो भनी भुत्ल्याएको त सबै किरा पो लागेछ, के गर्ने होला, सत्यानाश गरायो।
1: ल काकी, रैथाने जातको बिउ छाडेर हाइब्रिड मकै लगाउनु भयो, गोबा त रहर लाग्दा थिए नि, तर क्यार्नु खान हुने एउटा जात रहेनछ, उत्पादन धेरै बनाउने नाउँमा बाहिरको हाइब्रिड मकै नछर्नु भन्दा मान्नु भएन, बल्ल आएर थाहा पाउनु भयो यसको असर।
2: हो बिरे, तैले भनेको ठिक रहेछ, अब म कहिले पनि उन्नत जातको बिउ बिरुवा प्रयोग गर्दिन, बरु थोरै नै उत्पादन किन्नु नहोस्, रैथाने बिउ नै प्रयोग गर्छु।
0: हजुर, स्थानीय जातमा रोग र किरासँग लड्ने रोग प्रतिरोधी क्षमता बढी हुने हुँदा रोग र किराले बाली नष्ट गर्न पाउँदैन र कम खर्चमा उत्पादन बढी हुने हुन्छ, त्यसैले स्थानीय रैथाने जातका बिउहरूको संरक्षण गरी खेती गरौं। सार्वजनिक हितका लागि रेडियो सफलता र चिल्ड्रेन नेपालको संयुक्त प्रयास।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560325 98086 35480 साथै आयल्स पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462689।
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161520179।
9: सफलता स्टुडियो टाइम।

0: मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
1: उमंग
0: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
1: ज्ञानी कामे गुरु।
0: अब आइतबारदेखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमंग सुन्न नभुल्नुहोला।

समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस, तपाईका राम्रा राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौं। यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौं। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ। हामी सुन्दर देखिन्छौ। मनभित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चीजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु। प्रेम र आवाज।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा, सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईँलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाईँ जादू मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईँले यो कुरा बुझ्नुभयो भने तपाईँको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए? कसले तपाईलाई यो जीवन दिए? उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो, कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदाए भने मलाई त हाँसो उठ्यो। तुरन्तै डाक्टर कहाँ जानेछन्? मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको शोभा बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ, मानिसले त कल्पना पनि गर्न सक्दैन यो भन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु, अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन, बनाउन लगाउँछु। अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमर्मरको छ त्यसको भुइँ। भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्। त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा, त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं। त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन। हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्दैन, उसलाई म भन्छु कि म तिमीलाई एउटा यस्तो ठाउँमा लिएर जान्छु जुन अत्यन्तै राम्रो छ। अब उसलाई त्यस कोठासम्म म लिएर जान्छु। रातिको समय छ, अनि रात पनि यस्तो छ, अँध्यारो, चन्द्रमा छैन, छेउछाउमा कहीँ कतै पनि बत्ती छैन, निष्पट्ट अँध्यारो, सबै ठाउँमा अँध्यारै अँध्यारो छ। अनि ऊ त्यस कोठामा प्रवेश गर्छ। जसै ऊ त्यस कोठा भित्र जान्छ, म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु। उसले त्यो कुरा बिर्सिन्छ। अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोशिश गर्छ, उसले केही देखिरहेको त छैन। अनि के गर्न थाल्छ? हातले छाम्न थाल्छ। अब उसले हातले छाम्न थाल्छ, अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ, सिसाको, र त्यो झर्छ

0: अब के भयो भुइँमा
1: सिसै सिसा,
0: अनि उसले देखिरहेको त छैन। अलि अघि जान्छ, त्यसपछि उसलाई सिसाले घोच्छ। घोच्छ कि घोच्दैन, अनि के हुन्छ? दुख्छ, पीड़ा हुन्छ, कराउँछ। अब के गरोस् बिचराले? जब खुट्टामा सिसाले घोच्यो भने अघि बढे, दुख्छ तैपनि दुख होइन त, अनि पछि गयो तैपनि दुख। अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ। उसले आँखा जति उघारेर हेरे पनि, यति उघारे पनि अँध्यारो छ भने उसले केही देख्न त सक्दैन। जे होस्, यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला? उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ। अनि उसले के गरोस्? एउटै कुरा छ, के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ? त्यो कहिले थाहा हुन्छ? बत्ती बालेपछि। त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ? त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ? त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ? यी सारा कुरा, आनन्द लिने, चित्रकलालाई हेर्ने, खानेकुराको आनन्द लिने, पलङमा सुत्ने, सिसाबाट बच्ने, पानी पिउने, यी सबै समस्या बत्तीकै हो। त्यसो भए मेरो एउटा प्रश्न छ, तपाईँ नै हो ऊ? मैले भने गरीब गरीब जोसँग केही पनि छैन, जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो? कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो? कति पैसा ल्याउनु भएको थियो आफूसँग? एक कौडी पनि थिएन। सबभन्दा दरिद्र, दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब। यस्तो गरीब त कोही पनि छैन। र नौ महिनादेखि केही खाएकै थिएन, नौ महिनादेखि केही पनि खाएको थिएन। हेर्नुहोस्, जब म जान्छु संसारमा, मानिसहरू मसँग यही प्रश्न सोध्छन्, हजुर पानी छ कि छैन यो कोठामा? अनि म के भन्छु? बत्ती बाल्नुहोस्। जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ, जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्।
2: थप जानकारीका लागि premrawat.com अथवा 01-590-1765 र 98-43-1651 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला, रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-5-87-915।
9: हेलो,
10: हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
4: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लो दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो, हजुर
4: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
16: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न,

0: हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560281104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576222151, 98450502151।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिस्ट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टु मिस्ट।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: मठ मन्दिर,
1: गुरुकुल,
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबस्तौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
10: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
9: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
11: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर, सम्पर्क 98-1-61-62-983, 98-5-50-52-855। सम्झनुहोस् है, बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
12: हैन ए बुढा, बिहान बिहानै काहीँ नलाकाउ।
13: घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको को जाल ढोका अर्जन गर्न श्रमिक कष्ट उद्योग तिर जान लागेको होइन
12: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
14: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ
15: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक फोन नम्बर 0161 541 9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टील आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कारणवश प्राविधिक कारणले आज केही ढिला भएका छौं, माफी चाहन्छु। समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गरिरहेका छौं र गर्नेछौ। नेपाल आफैमा पनि देवभूमि, पवित्र भूमि, हाम्रा ऋषि मुनिहरूले तपस्या गरेको भूमि र यो देशमा धेरै ऊर्जा रहेको धेरै गुरू महाराजहरूले भनिरहनु भएको छ। आज हामी यस्तै आध्यात्मिक विषयलाई उठाउनेछौ। हिमालय शिव बाबा आध्यात्मिक समाज नेपालले गरिरहेका गतिविधिहरू, संस्थाको उद्देश्यहरू लगायतका विषयमा हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ हिमालय शिव बाबा आध्यात्मिक समाज नेपालका संस्थापक अध्यक्ष गुरू गोविन्द रिजाल हिमालय शिव बाबा र यसै संस्थाका विदेश विभाग सांस्कृतिक विभागका सहसंयोजक हुनुहुन्छ भक्त बहादुर केसी हुनुहुन्छ। उहाँसँगको कुराकानी लिएर आएका छौ। यहाँहरू दुवैजनालाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। सबैभन्दा पहिला म हाम्रो यस हिमाली शिव बाबा हिमालय शिव बाबा आध्यात्मिक समाज नेपालका संस्थापक अध्यक्षतर्फ जान्छु। यति बेला संस्थाले के कस्ता गतिविधिहरू गरिरहेको छ?
1: हामीले चाहिँ यो अलिअलि अघि भनिसक्नुभयो, यो ऋषि मुनिको देश होइन, घरै पछि मन्दिर भएको ठाउँ। अनि हाम्रो संस्थाले चाहिँ सबैभन्दा पहिला चाहिँ धर्म संस्कृति र परम्पराको सम्वर्धन संरक्षण गर्नको लागि एकदम अगाडि बढ़िरहेको छ। त्यसपछि हामीले गुरूकुल होइन विद्यालयहरू खोल्नको लागि पनि, र हामीले जीवन र जगतमा चाहिँ सबैलाई हामीले चाहिँ अनुरोध गर्दैछौँ, हामीले यो शिक्षा ज्ञान प्रदान गर्दैछौँ कि यो पहिला चाहिँ तपाईँ जीवन भने आफूभित्र भयो, जगत भने चाहिँ बाहिर भयो। हामीले सबैलाई भन्दैछौँ भित्र ढोक्नको लागि हामीले त्यसमा विभिन्न कार्यक्रमहरू अब सुरु गर्दैछौँ।
0: भनेपछि यो संस्थाको मुख्य उद्देश्य चाहिँ के हो?
1: यो संस्थाको मुख्य उद्देश्य भनेको तपाईँको अध्यात्म भयो होइन, त्यसपछि तपाईँको आयुर्वेदिक भयो होइन, अनि गौशाला भयो, अनि तपाईँको गुरुकुल भयो होइन, अनि तपाईँको अझ धर्म संस्कृति परम्परा भयो, यो सबैलाई हामी समेटेर लिएर जाँदैछौँ होइन। अनि दोस्रो कुरो के छ भने यो देशमा धेरै नै उतार चढाव भइरहेको छ, मान्छेको मनमा शान्ति छैन होइन, अनि यसले गर्दा चाहिँ हामीले कस्तो छ भने भोलि धेरै रोजगारीहरू पनि सिर्जना गर्न सक्छौँ होइन, अनि देशको लागि पनि हामीले ठुलो टेवा हुन्छ। हामीले धेरै प्लानहरू भिजनहरू बनाएका छौँ होइन, त्यो हामीले पछि सेयरिङ गर्नेछौँ।
0: पक्कै पनि देशमा धेरै सम्भावनाहरू छन् आयुर्वेदिक क्षेत्रमा, वैदिक गुरूकुलको क्षेत्रमा। हामी पूर्वीय दर्शन त्यो परम्परा मान्दै आयौं, पछिल्लो समयमा हामी मान्छौ पूर्वीय दर्शन तर चाहिँ सिको गर्न थाल्यौं पश्चिमा संस्कृति। यसले गर्दाखेरि हाम्रा ती सिकाईहरू, हाम्रा परम्परा रीतिरिवाजहरू बिस्तारै हामी आफै मिक्स भइरहेका छौं कि केही अगाल्छौं पनि, केही चाहिँ त्याग्दै पनि आइरहेका छौं। तपाईँ आफै पनि यो संस्था स्थापना परिकल्पनाकार हुनुहुन्छ, आफै यो संस्था स्थापना गर्नुभएको छ र साधनाले होइन त्यो ज्ञान प्राप्त भएपछि हिमालय शिव बाबा यसरी तपाईँ सबै चटक्क छोडेर त्यो साधनामा चाहिँ किन लाग्नुभयो?
1: होइन, यो यस्तो भयो, तपाईँको यो एउटा कस्तो भने अब सबैतिरबाट चाहिँ एउटा भैराग भैराग चाहिँ यसमा जोडिनको चाहिँ धेरै कुराहरू रहेछ। घर परिवार मात्रै होइन कि देश पनि परिस्थिति देखेर नै अलिकता बैराग्यो पनि आएको हो। र अनि म अलिकता मुक्तिनाथमा गएर लगभग 2 वर्ष त्यहाँ साधना गर्दाखेरि चाहिँ एउटा भगवान्को कृपा भनौँ न, भगवान् श्री बाबाको कृपा भयो। अनि त्यसपछिको अनि मेरो यो यो विभिन्न योजनाहरू सबैभन्दा ठुलो चाहिँ के रहेछ भने हामीले संस्कार चाहियो, हामीलाई त्यो संस्कार चाहिँ हाम्रो भइसक्यो, पहिलाको जस्तो हाम्रो देशमा अहिलेको संस्कार छैन। अनि अब संस्कार भयो, शिक्षा भयो, अनि गुरुकुल यो चाहिँ किनभने यो ऋषिमुनिको देश, घरै पछि मन्दिर भएको देश होइन, यहाँ चाहिँ प्राकृतिक होइन तपाईँको के अरे सम्पदाहरूले भरिपूर्ण देश, अनि यहाँ कुनै चिजको कमी छैन होइन. अब यसमा चाहिँ अब मानिसहरूको चाहिँ सारा अहिलेको चाहिँ कल्चरहरू पश्चिमा कल्चरहरू पहिलाको र अहिलेको बेलामा धेरै फरक भइसक्यो. अनि त्यस कारणले हामीले यो हाम्रो सबैभन्दा देशको लागि पनि ठुलो कुरो के छ भने यो हाम्रो धर्म संस्कृति र परम्परा चाहिँ मऱ्यो भने चाहिँ त्यो चाहिँ पछि राम्रो हुँदैन. यसैले नै हो मान्छेलाई शान्ति दिने. मैले पनि धेरै देशको अनुभव सम्हालेको छु. जति सुखै भए पनि भित्र आफ्नो मनमा शान्ति छैन भने चाहिँ त्यो धन सम्पत्तिले सबै कुराले पनि मान्छेलाई आनन्द दिँदैन.
0: धेरै धेरै धन्यवाद छ गुरुजीलाई. म फेरि पनि आउनेछु गुरुजी समक्ष. उहाँले साधना गरेर प्राप्त ज्ञानलाई त्यो सबै सांसारिक जीवनबाट वैराग्य भएर अगाडि बढ्नु भएको छ र देशकै लागि केही गर्ने धर्म संस्कार संस्कृतिमै केही गर्नुपर्छ भनेर लागि पर्नु भएको छ. यसै गरी हामी सँगै हुनुहुन्छ स्वास्थ्य सेवी हुनुहुन्छ उहाँ र यही संस्थाको विदेश विभागको सांस्कृतिक विभागको सहसंयोजक हुनुहुन्छ भक्तबहादुर केसी. यो संस्था स्थापना भएदेखि सुरुदेखि चाहिँ तपाईँ कसरी जोडिनु भयो?
2: हजुर, म चाहिँ गुरुकै माध्यम हो. मेरो गुरुसँग परिचय थियो लामो समयदेखि. उहाँको चाहिँ मन विचार तन मन सबै चाहिँ उहाँले आध्यात्मिक हिसाबले नै अगाडि बढ्न चाहनुभयो र उहाँको समाजसेवी मान्छे. उहाँका विचारहरू, उहाँले पाएको सफलताहरू, उहाँले पाएका धेरै अनुभव, यसले नै मलाई आकर्षण गरेको थियो र त्यसरी नै म चाहिँ उहाँसँग जोडिएँ.
0: हजुर, त्यसरी जोडिनु भयो र अहिले संस्थाले संस्था चलायमान भएको छ, अगाडि बढ़िरहेको छ होइन. संस्थाले चाहिँ के कस्ता कार्यक्रमहरू अगाडि बढाउँछ?
2: भारी कार्यक्रमहरू हामीले सुरु नै गरिसकेका छौँ. हिजो मात्र हामीले चाहिँ पोखरामा कार्यक्रम सम्पन्न गरेर अहिले काठमाडौँमा कार्यक्रम सम्पन्न गरेर पोखरा आएका छौँ र हाम्रो चाहिँ मेन उद्देश्य चाहिँ ट्रेन गर्ने, खास गरिकन देश विदेशका चाहिँ हिन्दू धर्म सम्बन्ध

0: उहाँहरूको जसको आस्था छ उहाँहरूलाई चाहिँ सेवामूलक कामहरू गर्ने, जस्तै अब उपचारका कुरा भए गुरुकुल भन्नुभयो हाम्रो संस्थापक अध्यक्षज्यूले, र सँगसँगै चाहिँ हामी आश्रमहरूको तयारी गर्दैछौ र आश्रम हामी काठमाडौँ पोखरा र चितवन तीन ठाउँमा हामीले टार्गेट गरेका छौं। यो चाहिँ छिटै भन्दा छिटै हामी शुरू गर्नेछौ र सँगसँगै आयुर्वेद सम्बन्धी रिसर्च पनि गर्ने र हामीसँग चाहिँ बिएचयूका बनारस बिएचयूबाट चाहिँ साइन्टिस्टहरू हुनुहुन्छ, डाक्टरहरू हुनुहुन्छ, उहाँहरूको सहयोगमा हामी चाहिँ हाम्रो हब जुन चाहिँ हर्बल उत्पादन हुन्छन् हाम्रो देशमा यिनीहरूलाई चाहिँ हामी शुद्धिकरण गरिकन चाहिँ विदेशी मार्केट र हाम्रो स्वदेशमा पनि हामी उत्पादन सुरु गर्ने हाम्रो योजना छ। तर यो लक्ष्य हो, हामी कहाँसम्म पुग्न सक्छौ अब हामीलाई चाहिँ विभिन्न ठाउँहरू सहयोग पनि आएको छ र हामीले सहयोग गर्छौ भन्ने चाहिँ वचनबद्धता पनि दिनुभएको छ, यसले गर्दा हामीलाई उत्साहित गरेको छ। हामी भविष्यमा चाहिँ छिटै भन्दा छिटै हामी प्रयासरत छौँ, छिटै भन्दा छिटै हामी गर्न सक्छौँ भन्ने आशावादी छौँ।
1: हजुर, भनेपछि यो काम गर्नुपर्ने आवश्यकता पनि देख्नुभयो नेपालमा?
0: नेपालमा अति आवश्यक छ। यो अङ्ग्रेजी औषधिहरू जुन चाहिँ एलोपेथिक मेडिसिन भनिन्छ, यसले दुष्प्रभावहरू चाहिँ फैलाएको छ। औषधि त नभई भएन, चाहिन्छ नै, ट्रिटमेन्टको चाहिँ शैलीहरू पनि वेस्टर्न छ होइन, त्यसले गर्दाखेरि त्यो ट्रिटमेन्ट सफलहरू छन्, कतिपय औषधिहरूका विभिन्न साइड इफेक्टहरू छन् जसले गर्दाखेरि मान्छेहरू चाहिँ सँगसँगै अर्को रोग लिएर बढिराखेको देखिन्छ। त्यो अवस्थाको लागि चाहिँ आयुर्वेद ट्रिटमेन्ट, आयुर्वेद तपाईँको शैलीका औषधिहरू लङ टर्म भए तापनि नो साइड इफेक्ट, त्यसले गर्दाखेरि हामीले चाहिँ हाम्रो मान्छेहरूलाई हामी कहाँ उत्पादन हुने चिज हाम्रै चाहिँ नेपाली जनसमाजमा पनि हामी दिन सकिरहेका छैनौँ भन्ने चाहिँ हामीलाई लागेको छ। र गुरुको मूल उद्देश्य त्यही नै छ कि हामी किन चाहिँ आफ्नो प्रशोधन केन्द्र चाहिँ खोल्न नसक्ने, हामी किन गर्न नसक्ने, हामी सबै मिलेर हातेमालो गऱ्यौँ भने भविष्यमा अवश्य पनि हामी चाहिँ हाम्रो उद्देश्य सफल हुन्छ, प्राप्ति हुन्छ भन्ने हाम्रो उद्देश्य छ। र टिमवर्क पनि त्यसरी नै छ, हामी विभिन्न चाहिँ पेसा व्यवसायमा लागेका विज्ञहरू छौँ र सबै मिलेर चाहिँ यो संस्थालाई चाहिँ हामी अगाडि बढाइराखेका छौँ। हामीसँग चाहिँ आर्मीका जनरल साहबहरू हुनुहुन्छ, प्रहरीका डिआइजी साहबहरू हुनुहुन्छ होइन, त्यस्तै चाहिँ ब्युरोक्रेटमा हुने सचिवज्यूहरू हुनुहुन्छ, उहाँ रिटायर पनि हुनुहुन्छ, कतिपय अहिले पदासीन पनि हुनुहुन्छ। त मतलब हाम्रो एउटा टिम चाहिँ राम्रो बनेको छ, हामी अगाडि बढिरहेका छौँ, हेरौँ कति छिटो हामी यो गर्न सक्छौँ र समय र सहयोग सबैसँग मिल्यो भने हामी अवश्य पनि सफलता प्राप्त गर्नेछौँ भन्ने हामीलाई लागेको छ।
1: धेरै धेरै धन्यवाद छ, म फेरि पनि आउनेछु, यस्तै गरी गुरुजी तर्फै जान्छु। मैले जोड्दै थिएँ उहाँले ध्यान गरेपछि गएसम्मको विषयवस्तुमा हामी छिरेका थियौँ, जस्तै वैराग्य, तपाईँ आफूलाई चाहिँ वैराग्य आउन ढिला भयो कि ठिकै समयमा आयो जस्तो भयो?
2: होइन, यो त अलि ढिलै भयो जस्तो लाग्यो, लाग्न चाहिँ मलाई यो त पहिल्यै आइदियो भए कस्तो हुन्थ्यो होला होइन। अब मैले लगभग 47 कन्ट्री ट्राभल गरेँ होइन, आउट अफ कन्ट्री भने मैले त्यहाँ हेरेँ, त्यहाँ चाहिँ के चिजको कमी छ, त्यहाँ चाहिँ रोड, बाटो, घाटो, गाडी होइन, मङ्गला, त्यहाँको सबै कुरा सम्पन्न देखेँ, तर त्यहाँ चाहिँ भित्र आध्यात्म चाहिँ मैले भित्र देखिनँ। जस्तै सुख शान्ति आनन्द चाहिँ सुख चाहिँ त्यहाँ बाहिरबाट उहाँहरूले खोज्नुभयो होइन, तर जुन आनन्द भनेको चाहिँ हामीभित्रै छ, त्यो आनन्दलाई चाहिँ खोज्नु भएको रहेनछ। त्योबाट त्यहाँ चाहिँ बढी त्यत्रो सम्पत्ति भइकन पनि डिप्रेसन हुने होइन, अनि कहिले काहीँ बन्दुकले मान्छेहरूलाई धेरैलाई एकजनाले मारिदिने पनि। अनि पछिबाट चाहिँ मलाई यो थाहा भएको हो, पहिला त मैले पनि खुब खुसी भएको थिएँ, पछिबाट मलाई थाहा भयो, अनि पछिबाट मलाई थाहा भयो कि यो अध्यात्म हुने चिज चाहिँ यस्तो रहेछ भन्ने कुरो। अनि त्यसपछि एक दिन यसरी बसिरहेको थिएँ, मलाई यस्तो भेराग आयो, यस्तो भेराग आयो, मैले चिने जानेको आफन्त संसारबाट पर एकदम हिमालतिर जाउँ जस्तो मनमा आयो, त्यहाँबाट मेरो सुरुवात भयो। सुरुवात हुँदाखेरि त पहिला सुरु सुरुमा गुरुहरूले पनि सेवै गर्न लगाउने, अब बढ्दै जाँदा जाँदा थुप्रो खाई खाई धेरै ठाउँमा पुगेपछि आज 20 वर्ष भयो। 20 वर्षमा चाहिँ मलाई यो आनन्द भनेको चाहिँ भित्रबाट एकदम मस्ती, त्यो चाहिँ अब प्रमाण आनन्द पनि अब यो हुँदै जाँदा सायद त्यो पनि मलाई, अनि यति आनन्द रहेछ, यस्तो मस्ती रहेछ, अब अहिले मलाई केही चाहिएको छैन। होइन अब मलाई चाहिँ अलिकति अलिकति सबैभन्दा चिन्ता चाहिँ अलिकति देशको लागि पनि छ. अनि यो जुन हाम्रो टिमहरू छन् जस्तो अहिले भक्त सरले भन्नुभयो उहाँले साह्रै मेहनत गरेर उहाँ एकदम यसलाई चाहिँ गुरु यसरी लिएर जानुपर्छ भनेर धेरै सजेसन दिइराख्नु भएको छ. अब अनि अहिले जस्तो चाहिँ अहिले अन्तर्राष्ट्रियतिर पनि जस्तो भारतबाट पनि राम्रो राम्रो व्यक्तिहरूसँग कनेक्सन जोडिराखेको छ, जस्तो शिव शक्ति परिवार फाउन्डेसन अहिले जोडिन आइपुगेको छ होइन. अब यसो गरेर हामीले चाहिँ कस्तो भने हामीले देशको लागि पनि र विश्वको लागि पनि काम गर्ने हाम्रो चाहिँ एउटा उद्देश्य छ.
1: हजुर, पक्कै पनि यो हामीले हाम्रा धर्मशास्त्रहरूले पनि भनेका छन् श्रीमद् भगवत गीतामै उद्धरे दात्मन आत्मानम आत्मानम अवसादयत, हाम्रो आत्माको उद्धार तिमी आफै गर भनिराख्नु भएको छ. तर हामी चाहिँ हाम्रै सांसारिक मोहमा भुलेर होइन त्यो वैराग्य बच्चामै आउनु पर्ने हो. वैराग्यको मतलब कर्म नै छोडेर हिँड्ने होइन कि हरेक ठाउँमा चाहिँ आसक्ति नहुने कुरा हुन्. यसरी काम गरिरहँदाखेरि जस्तै संस्था स्थापना गरेर अगाडि बढ्दा र त्यो स्वतन्त्र भएर आनन्द
2: अब अहिले म चाहिँ अब त्यसपछि पनि म त्यसचोटि हिमालमै गर्छु साधना. अहिले पनि म यहाँ तपाईँ शिवपुरीदेखि माथि अनि ओखे भन्ने ठाउँमा जहाँ चाहिँ एकदम लेख त्यो चिसो ठुलो ठाउँमा बसेर अहिले साधना गरिराखेको थिएँ. अहिले चार पाँच दिनको लागि मेरो कार्यक्रम निस्क्यो. फेरि त्यसपछि तीन महिना मेरो मौन व्रत छ मौन. अनि त्यसपछि केही यात्राहरू मैले गर्छु. अनि अब यो गर्ने गराउने त उहाँ नै हुँदो रहेछ. मैले चाहेको भए त मैले संसार बदलिसकेँ, तर मैले चाहेर चाहिँ हुँदो रहेछ. चाहना चाहिँ उहाँले पर्ने रहेछ. अब उहाँलाई चाहनको लागि चाहिँ पहिला हामीले साधनाबाट उहाँलाई चाहेर अनि उहाँले चाहिँ हामीलाई चाहनु भनेको सबै कुरा हुन्छ.
1: त्यही त, त्यो सबैको लागि दिन आउनु पर्ने रहेछ.
2: हुँदैन, समयभन्दा पहिला त यो हुन सक्दो रहेछ भन्ने कुरो मैले अनुभव गरेँ. तर त्यही भएर म चाहिँ त्यो विधायक आउनु भनेको नि यस्तो राम्रो चिज भएछ. पहिला त त्यति थाहा भएन नि त मलाई पनि. त्यसपछि मैले दुःख सुख त्यो 20 वर्ष अवस्थामा कति ठाउँमा भोकै पनि गएँ, जङ्गलमा नि बसेँ, कहाँ पुगेँ कहाँ पुगिनँ होइन. तर यो अहिले गर्दै जाँदा मैले चाहिँ अनुभवमा चाहिँ ध्यानैबाट चाहिँ सबैभन्दा राम्रो मलाई लाग्छ.
1: पक्कै पनि त्यो वैराग्य साँच्चै नै वैराग्य आएको भने मान्छेले पुनर्जन्म पाउने वैराग्य हो कि होइन. साँच्चै नै मनुष्य जन्म चाहिँ चिन्ने वैराग्य हो. त्यो खालको वैराग्यले बल्ल मानिसलाई चाहिँ नयाँ जीवन दिन्छ र नयाँ योजनाहरू प्रस्फुरित हुन्छ. हजुर, यो संस्था मार्फत थुप्रै कार्ययोजना पनि बनाउनु भएको छ. अघि पनि कति कुराहरू चाहिँ हाम्रो भक्त सरले ल्याइसक्नु भएको छ. हामीले उद्देश्यहरूको विषयमा पनि छलफल गर्यौं र तपाईँ आफूले आफ्नो अनुभवले हेर्दाखेरि तपाईँसँग त्यो देश विदेशमा रहेर धेरै काम गरेको अनुभव पनि छ. तत्काल नेपालमा गर्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
2: पहिला त हाम्रो नेपालमा अब एउटा सोझ भाषाले भन्दा मिलेर काम गर्न चाहिँ जानिएन कि नेपालीहरूले. यो एक्लैले काम गरेर काहीँ पनि केही काम गर्नेवाला छैन. एउटा टिम वर्क गर्नुपर्छ, मिलेर गर्नुपर्छ. र यसमा जो जो अनुभवी होइन जो जो सब्जेक्टका विषयका चाहिँ साथीभाइहरूलाई अथवा उहाँहरूलाई चाहिँ ढाकेर त्यो टिम बनाउनुपर्छ. जस्तो भक्त सर सेनपट्टि होइन उहाँ हुनुहुन्छ भने अर्को टिम अर्कोपट्टि छन्. यस्तो सबैलाई एकसँग जुटाएर र प्रेम चाहियो हामीलाई. सबैभन्दा ठुलो प्रेम भनेको चाहिँ तपाईँको दुई थरीको हुन्छ. एउटा चाहिँ स्वार्थबाट गर्ने प्रेम हुन्छ, हामी चाहिँ निस्वार्थ भावले गर्ने प्रेम हो. तपाईँले निस्वार्थ भावले प्रेम गर्नुभयो भने त्यसको त किनभने भगवान्ले त पुरै हेरिराख्नु भएको छ नि होइन. अनि तपाईँले त्यसरी कर्म गर्नुभयो भने उहाँले तपाईँलाई कहाँ पुर्याइदिने. त्यो भएर भन्नुहोस् त्यो एकलाई जान, त्यसलाई जानिसकेपछि जान्न केही बाँकी रहेन. त्यो जानिसकेपछि सत्यलाई चिन्न सक्यो भने चाहिँ त्यसपछि तिमीले जुनसुकै कर्म नै भित्रैबाट आउँछ, सब कर्म चाहिँ तपाईँको राम्रो हुन्छ भन्ने कुरो चाहिँ सूत्रमा पनि लेखेको छ.
1: अहम् ब्रह्मास्मि भनिएको छ होइन देवमा, म नै ब्रह्म हुँ. फेरि तत्त्वमस्ति भनेको तिमी त्यही हौ. सबैमा चाहिँ ब्रह्म देख वासुदेव सर्वम भनेको छ. तर यी शब्दहरू भन्न यति सजिलो छ, फेरि सबैमा त्यो वासुदेव देख्न चाहिँ एकदमै गाह्रो. यो त अभ्यासै गर्नुपर्ने,
2: अभ्यासै गर्नुपर्छ. त्यो
1: भन्न र रट्न धेरै सजिलो रहेछ होइन. त्यो देख्न र आफूभित्रको त्यो कमजोरी निकाल्न चाहिँ
2: एकदमै जति सुरु उठेर कराए पनि नहुने रहेछ. समय आइसकेपछि त्यही भइराग आउने सबै कुरा मिल्दै जाने जङ्गल त्यो त्यो किनभने वास्तविक भगवान् भनेको त तपाईँभित्रै नै छ नि सम्पूर्ण कुरा तपाईँभित्रै छ बाहिर केही छैन अनि भनेदेखि अब यस्तो चिजलाई त्यो भित्र ढुङ्गा त्योबाट मैले एउटा मोटिभेसन जीवन र जगतको बारेमा पनि मैले लेखेको पनि छु कहीँ कहीँ बोली पनि होइन जीवन भनेको भित्र जगत भनेको बाहिर हो अनि तिमीले भित्र खोज्दै गयो भने निशुल्क त्यो आनन्द पाउँछौ अब यो बाहिरको चाहिँ सुख शान्ति र भित्रको आनन्दमा फरक छ यो चाहिँ स्वरूप हुने आत्माको स्वरूपै आनन्द रहेछ कि त्यहाँ आज तस बेसी मस्ती भइराख्ने उहाँको स्वरूपै आनन्द
1: त्यो स्वरूप नबुझेर हामी बाहिर आनन्द
2: बाहिर आनन्द खोजिराखेका छौँ त्यो आनन्द एक घन्टा दस मिनट अब गर्न पनि त्यो पचास घन्टा दुःख पनि आउन सक्छ भनेदेखि यस्तो चिजलाई एकदम अनि त्यो भएर मान्छेहरूले पहिला ऋषिमुनिहरू किन तपस्या गर्न जङ्गल जान्छन् भन्ने कारण चाहिँ के रहेछ भन्दाखेरि त्यो एकान्तमा बस्नु चाहिँ केही समय नाचो ढोगर्नको लागि त्यहाँ बस्नु जरुरी छ त्यसपछि त फिल्ममा हामीले केही फरक पर्दैन
1: हाम्रो त्यही ऋषिमुनि हाम्रा पुर्खाहरू ऋषिमुनि होइन उहाँहरूले त्यो संस्कार अँगाल्दै आउनुभयो बिचमा फेरि हामी कहाँ बाहिरी संस्कार पश्चिमा संस्कृति बढी हावी भयो कि हामी त्यो आनन्द हो आफूभित्र छ भन्ने चाहिँ थाहा छ फेरि भन्छौँ पनि तर त्यसको खोजी गर्न चाहिँ अहिलेको अहिले जुन पुस्ता छ अहिलेको पुस्ता अलिक कमजोर भइरहेको हो कि पद प्रतिष्ठा मान सम्मानमै बढी व्यस्त भएको हो कि त्यसैको खोजीमा दौडिएको हो कि कस्तो महसुस गरिरहेको
2: होइन अब यस्तो यो एउटा हुन त के भन्छ भने समय से पहिले अरू भाग्य से ज्यादा हिँड्ने हो भने चाहिँ यसको कुछ मिल्नेवाला नै हो भन्ने कुरो पनि छ अब अबको समय चाहिँ यस्तो समय आउँदैछ हाम्रो देशमा चाहिँ है अब चाहिँ धेरै युवाहरू यसमा चाहिँ लागि पर्नेछन् त्यो मेरो एउटा भविष्यवाणी पनि हो अब किनभने अब उहाँले पनि बुझ्दै बुझ्दै यो यो माथिबाटै चाहिँ प्रमात्रै एउटा चयन गर्ने स्थिति पुगेको छ अहिले जुन कुराहरू युवाहरूले जुन सर्कलहरूमा कर्महरू गरिराख्नुभएछ त्यो पनि एकदम राम्रो प्रशंसनीय योग्य कर्महरू छन् होइन त्यस कारणले अब उहाँले यसलाई आध्यात्मलाई पनि सँगसँगै लिएर जानुपर्छ अनि आध्यात्मले चाहिँ कस्तो छ भने एउटा कर्म गर्ने मनोबल बढाइदिन्छ र जहिले पनि राइट वेमा चल्छन् पोजिटिभ थिङ्किङमा चल्छन् सकारात्मक चल्छन् अनि उसलाई चाहिँ त्यो नराम्रो भावहरू आउँदैन कर्म गर्नलाई सबैभन्दा जरुरी त्यो छ किनभने रुल एन्ड रेगुलेसन भने जस्तै अनि धर्म संस्कृति परम्परा र संस्कार चाहिँ चाहिन्छ
1: हजुर धेरै धेरै धन्यवाद छ गुरुजी म फेरि पनि हाम्रो भक्तर्फ जान्छु यसरी तपाईँ आफै स्वास्थ्य सेवी हुनुहुन्छ अघि थोरै प्रसङ्ग कस्तो इन्ट्रेस्टिङ स्वास्थ्य क्षेत्रमा काम गर्नुभएको छ होइन त्यो औषधिहरू भन्दा चाहिँ आयुर्वेदिक अझै महत्वपूर्ण हो भन्ने प्रसङ्ग पनि निकाल्नुभयो तर हामीले जनमानसले चाहिँ एउटा पुस्ता छ आयुर्वेदिकै अझै पनि हाम्रो आमा हजुरआमाहरू त्यही युज गर्नुहुन्छ होइन तर अहिलेको नयाँ पुस्ता फेरि तुरन्त यस्तो एकछिन टाउको दुध्यो कि सिटामोल खाइहाल्नुपर्ने अवस्थामा आएको छ कि यसलाई चाहिँ हामीले केही परिवर्तन गर्न सक्छौँ
0: हामीले अवश्य पनि सोच गर्नुपर्छ अब अहिले चाहिँ हजुरले हेर्नुहुन्छ भने युरोपियन अमेरिकन कन्ट्रीहरूले पनि चाहिँ आयुर्वेदलाई चाहिँ प्राथमिकता दिएको छ नेचुरल मेडिसिन भनेर उनीहरूले पनि यसको लागि चाहिँ तपाईँको वृक्षारोपण गर्नेदेखि त लिएर हबहरूलाई चाहिँ उत्पादन गरेर आफ्नो देशमा प्रशोधन गर्ने गरिरहेको छ जबकि हामी नेचुरल्ली हाम्रो चाहिँ यस्तो देश हो जहाँ चाहिँ तपाईँको हजारौँ हजार चाहिँ औषधिजन्य वनस्पतिहरू छन् होइन हामीले त्यसको चाहिँ सदुपयोग गर्न सकेको छैन म हजुरलाई इक्जाम्पल दिन्छु जस्तै चाइना र इन्डियाले नै हाम्रो चाहिँ यो हबहरू चाहिँ होइन वनस्पतिहरू जुन चाहिँ औषधिजन्य वनस्पतिहरू इम्पोर्ट गरेर उनीहरूले लाखौँ लाख कमाएको छ करोडौँ करोड कमाएको छ त्यही आइटम्स हामीले चाहिँ यदि हामी नेपालमा गर्न सक्यो भने हाम्रो देश पनि धनी हुन्छ हाम्रो चाहिँ यहाँको जनसङ्ख्या पनि चाहिँ स्वस्थकर हुन्छ र चाहिँ लङ लाइफ हुन्छ अब जहाँसम्म एलोपेथिक मैले म एलोपेथिककै स्टुडेन्ट हो त्यसले गर्दाखेरि एलोपेथीको साइड इफेक्ट्स मलाई सबै थाहा छ र मलाई इन्ट्रेस्ट जागेर मैले आयुर्वेद सम्बन्धी पनि केही रिसर्चहरूमा भाग लिएँ मेरा सहपाठीहरू उहाँहरू आयुर्वेद डक्टरहरू हुनुहुन्छ रिसर्च गर्दै हुनुहुन्छ उहाँहरूसँग म धेरै पटक छलफल गरिसकेको छु उहाँहरू के भन्नुहुन्छ भने हेर्नुहोस् अब हामीले चाहिँ अब युग परिवर्तन गर्नुपर्छ अबको भविष्य भनेको आयुर्वेद हो नेचुरल कुरा हो र तपाईँ शिक्षा जे लिनुहोस् तर ज्ञान त तपाईँको चाहिँ त्यही गर्नुपर्छ भन्दैन, विद्याले त्यही गर्नुपर्छ पनि भन्दैन, किनभने तपाईँ दक्ष हुनुभयो, अब तपाईँलाई चाहिँ आफूलाई लागेको प्रोफेसन पनि रोज्न सक्नुहुन्छ, गर्न सक्नुहुन्छ, यसमा होइन भन्ने खालको कुराहरू छन् होइन। र सँगसँगै अब मैले चाहिँ धेरै ठाउँहरूमा चाहिँ गएँ, हेरेँ, यो चाहिँ कलेक्सन सेन्टर छ क्या हजुरको बानेश्वरमा, काठमाडौँ बानेश्वरमा, त्यहाँ चाहिँ औषधि जन्ने वनस्पतिहरू यति धेरै आइटम छ नि, यहाँहरूको यति धेरै आइटम छ र उसको चाहिँ के वनस्पतिबाट हामीले के चाहिँ फाइदा लिन सक्छौँ भन्ने कुराहरू चाहिँ हेर्दाखेरि मेरो घर आँगनमा छ, मेरो गाउँको घरको घर आँगनमा छ, मेरो त्यो सामुदायिक जङ्गलमा छ, तर हामी सदुपयोग गर्न सकेका छैन, वरपरै छ। त्यसले गर्दाखेरि हजुरको यसको धेरै राम्रो चाहिँ रिजल्ट आउन सक्छ र कतिपय जहाँसम्म फास्ट एक्सन र पेसिफिक एक्सन, एक्सनमा पनि कस्तो हुन्छ भने कतिपय आयुर्वेद औषधिहरू पनि फास्ट एक्सन छ, यदि त्यो एक्युट छ भने, यदि त्यो क्रोनिक डिजिज हो भने इट टेक्स टाइम, अब लङ टाइम ट्रिटमेन्ट चाहिँ आवश्यक हुन्छ त्यो हो। र इभन देन हजुरको एलोपेथिकमा पनि एलोपेथिक औषधि लिनेमा क्रोनिक डिजिजहरू 81 सन्चो हुँदैन, त्यसलाई पनि वर्षौँ वर्ष उपचारको आवश्यकता पर्छ, त्यस्तै जस्तै हो। र हामीले एलोपेथिक लिँदाखेरि यो पक्का हो, एउटा ट्रिटमेन्ट गरिरहेछौँ र अर्को रोग निप्टाइरहेछौँ, त्यस कारणले हाम्रो फोकस हुन त हाम्रो सरकारले पनि गरिरहेछ, अहिले चाहिँ वैज्ञानिक प्रविधिले चाहिँ तपाईँको त्यो रिसर्चहरू पनि डेभलपमेन्ट गराएको छ, नेपालमा पनि नेपाल सरकारले पनि यसलाई सोचेको छ र प्राइभेट सेक्टरमा पनि धेरै आयुर्वेद कम्पनीहरू पनि खुलेका छन्, उहाँहरूले पनि केही प्रडक्ट जनरल प्रडक्टहरू काफी बनाउनु भएको छ। तर चाहिँ अब सरकारले विशेष गरिकन तपाईँको चाहिँ हाम्रो जुन चाहिँ वैद्यखाना थियो होइन, सिंहद्वार वैद्यखाना, त्यसलाई सुधार गर्न सक्नुपर्छ, त्यहाँ चाहिँ हजारौँ हजार प्रडक्ट थिए र त्यो प्रडक्ट तपाईँको संसारभर एक्सपोर्ट हुन्थ्यो कुनै टाइम, आज त्यो संस्था चाहिँ यथालिङ्ग अवस्थामा छ। मेरो यो एउटा अनुरोध पनि हो हाम्रो चाहिँ यो तपाईँको रेडियो सफलता 103.4 मेगाहर्ज जुन चाहिँ छ, यसले चाहिँ अझै यो विषयमा खोजिदिति गरिकन नेपाल सरकारलाई झकझकाओस्, किनभने हाम्रो चाहिँ सिंहदरबार वैद्यखाना एउटा मूल चाहिँ आयुर्वेदको चाहिँ मूल हो र त्यहाँ कतिपय पुस्तकहरू छन् उनीहरूको, त्यो चाहिँ पुस्तक अन्य राष्ट्रलाई बेचिए भन्ने पनि सुनिन्छ, कहाँसम्म सत्य हो असत्य हो हामीलाई थाहा छैन, तर त्यहाँ चाहिँ यस्तो ज्ञान गुणका यति आयुर्वेदको यति रिसर्च गरेका कुराहरू छन् जुन चाहिँ अब यदि सहयोग भयो कसैले हेर्ने चाहिँ त्यहाँ सहयोग गर्यो भने हामी ती उत्पादनहरूलाई पनि चाहिँ बाहिर ल्याउने हाम्रो विचार छ र सहकार्य पनि हामी गर्नेछौँ विभिन्न आयुर्वेद कम्पनीहरूसँग, म सहकार्यको लागि चाहिँ अब स्टेप बाई स्टेप हामी गर्दैछौँ र फरेन कन्ट्रीहरू जस्तै तपाईँको हामीले अहिले मैले रिसर्च गरेको के देखेको छु हजुरको भन्दाखेरि हाम्रो वरिपरिकै कन्ट्री जस्तै चाइना, चाइनाले हब बेच्छ, इन्डियाले आयुर्वेद औषधिहरू बेच्छ, त्यो बनाउनुको लागि चाहिँ र मेटेरियल कहाँबाट लान्छ, नेपालबाट लान्छ होइन, त्यस्तो छ। सँगसँगै उनीहरूको प्रडक्ट चाहिँ हामीले चाहिँ त्यो 100 गुणा बढी पैसा तिरेर चाहिँ हामी औषधि लिइरहेका छौँ, त्यो अवस्था छ। यी सबै कुराहरूलाई हेर्दाखेरि कसैले कहीँ न कहीँबाट सुरु गर्नु पर्यो, एक स्टेपबाट अर्कोमा हुने हो, अर्कोबाट अर्कोमा हुने हो, त्यसै कारणले पनि हाम्रो संस्थाले चाहिँ गर्न सकेर विभिन्न हामी चाहिँ विभिन्न संस्थाहरू बाहिरको जुन चाहिँ खास गरिकन अब धर्म सम्बन्धी हिन्दू धर्म सम्बन्धी आबद्ध हुने विज्ञहरूलाई चाहिँ हामी चाहिँ उहाँहरूसँग सहकार्य गर्ने पनि हाम्रो लक्ष्य हो र विभिन्न देशमा विज्ञहरू हुनुहुन्छ, उहाँहरूको आफ्नै चाहिँ पारिवारिक कुराहरू पनि छन्, सँगसँगै उहाँहरूले हामीलाई चाहिँ बचेको समय केही दिनुभयो र हामीसँग सहकार्य गरिदिनुभयो र फन्डको आवश्यक छ, त्यो चाहिँ नेचुरल कुरा हो, किनभने विदाउट फन्ड कुनै पनि संस्थाले चाहिँ न त रिसर्च गर्न सक्छ, न औषध उत्पादन गर्न सक्छ, न कहीँ केही काम गर्न सक्छ। त हामी चाहिँ यो सबैलाई आह्वान गर्छौँ कि देश विदेशमा भएका नेपाली हुन् वा एनी फरेनर्स, उहाँहरूले चाहिँ हाम्रो लक्ष्य जान्न चाहनुभयो भने हामी चाहिँ अवश्य पनि त्यो उहाँहरूलाई उपलब्ध गराउनेछौँ र सक्दो सहयोगको पनि हामी आह्वान गर्दछौँ।
1: हजुर, जस्तै अहिले तपाईँ आफै पनि यस संस्थाको विदेश विभाग सांस्कृतिक सह संयोजक हुनुहुन्छ, केही पहल अथवा यो समितिले केही काम सुरु गरेको छ?
0: हाम्रो यो फर्स्ट स्टेप हो. अहिले चाहिँ हामी इन्डियाको तपाईँको बनारसको एक संस्था छ जुन चाहिँ उहाँको चेयरमेन आउनु भएको छ गुरु धनञ्जय ओझाजी. उहाँले पनि आफ्नो मन्तव्यहरू दिनुहोला, यहाँहरूलाई जानकारी गराउनुहोला. राम्रो प्रोग्राम पनि छ पोखरामा. र त्यस्तै अब हामी अर्को स्टेप चाहिँ बाहिरी देशहरू, बाहिरी युरोपियन मुलुकहरू जहाँ चाहिँ उहाँहरू पनि त्यो संस्थागत रूपमा चाहिँ लागिराख्नु भएको छ, उहाँहरूसँग हामी करस्पोन्डिङ गर्दैछौँ. अब अहिलेको बाहिरको माहौल त्यति राम्रो नभएको हुनाले, वर्ल्ड वाइड वारको सिचुएसन रहेको हुनाले चाहिँ त्यति छिटो चाहिँ तपाईँको सवाल जवाब हुन सकेको छैन. रेस्पोन्स ढिलो भइराखेका छन्, तैपनि हामी आशावादी छौँ, हामी छिटै गर्न सक्छौँ. र हामी चाहिँ जुन चाहिँ हाम्रो छिमेकी राष्ट्रै छन्, चाइना र चाहिँ भारत, हामी यसैलाई टार्गेट गर्छौँ. किनभने यहाँ ठूलो जनसङ्ख्या पनि छ र हामी सजिलै चाहिँ भाषा बुझ्ने र नजिक ट्रान्सपोर्टेसनको लागि इजी, यही कारणले गर्दाखेरि हामी उहाँहरूसँग चाहिँ बढी आबद्ध रहने चाहिँ हाम्रो योजना हो. अन्त्यमा चाहिँ अब हामीले पोखरामा पनि हाम्रो चाहिँ शिव बाबा फाउन्डेसन चाहिँ हामी अगाडि बढाउन गइराखेका छौँ. र यसमा चाहिँ जे जति चाहिँ हाम्रो हिन्दू धर्म सम्बन्धी चाहिँ आबद्ध साथीहरू अथवा यहाँको हाम्रो, म पनि पोखराकै हो, मेरो लोकल चाहिँ मेरो नेलो पोखरी हो भने, म अहिले हाल चाहिँ मासबार हो, त म चाहिँ सबैलाई आह्वान गर्छु. र जति पनि भक्तबहादुर केसी भनेर चिन्नुहुने मेरा साथीभाइ जति हुनुहुन्छ, मेरा चाहिँ दाजुभाइ जति हुनुहुन्छ, उहाँहरूलाई चाहिँ यसबारेमा चाहिँ जानकारी चाहिएमा र चाहिँ आबद्ध हुन चाहेमा चाहिँ यहाँ दुर्गा म्यामसँगै सम्पर्क गर्नुभयो भने चाहिँ यहाँहरूलाई सजिलो हुनेछ भन्दै म चाहिँ मेरो यहीँ टुङ्ग्याउँछु. धन्यवाद.
1: हस्, धेरै धेरै धन्यवाद छ भक्त बहादुर केसी सरलाई. त्यसाले स्वास्थ्य सेवी हुनुहुन्छ, स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्नुभएको छ भने हाम्रो धर्म संस्कार संस्कृति हामीले नै हो बचाउनु पर्ने भनेर यस संस्थामा जोडिएर पनि विभिन्न कामहरू गरिराख्नु भएको छ. गुरुजी अन्त्यमा केही भन्नुहुन्छ?
2: अब यो चाहिँ जुन आज हजुरले यो रेडियो सफलता 4 मेगाहर्ट्जले चाहिँ यसरी चाहिँ हामीलाई यो संस्थालाई अगाडि बढाउन, यो धर्म संस्कृति परम्परा र यो आयुर्वेदिक होइन दवाईको लागि चाहिँ यो जुन हजुरले संस्थाले सहयोग गर्नुभयो र यो संस्था लगायत हजुर संस्थाको अध्यक्ष भएको नाताले हजुरलाई पनि एकदम मुरीमुरी धन्यवाद. र अब एउटै कुरा के छ भने जीवनमा सबैभन्दा ठूलो कुरा भने आनन्द हो यो. किनभने आनन्द र प्रेम भनेपछि चाहिँ धेरै ठूलो रहेछ होइन. यो प्रेम भनेको निस्वार्थ भावले गर्ने प्रेमलाई प्रेम भनिन्छ भने, आनन्द भनेको पनि भगवान्को चिन्तन साधनाबाट आउने आनन्द, भित्र लट्ठ हुनुहुन्छ तपाईँलाई, कर्म गर्न मनोबल हुन्छ, जोस बढ्छ, तपाईँले कहिले पनि नेगेटिभ कर्म गर्नुहुन्न, पोजिटिभ कर्म गर्नुहुन्छ. र यो सधैँ यसको लागि चाहिँ चिन्तन मन गर्न आफ्नो उहाँले दुर्गा म्यामले म्याडमले पनि यति सहयोग गरिराख्नु भएको छ, उहाँसँग पनि हजुरले सबै जानकारी लिन पाउनुहुन्छ भन्दै म आज सबैलाई हामीले यो के अरे भगवान्ले सबैको कल्याण गरौँ भन्दै म चाहिँ यो
1: हस्. धेरै धेरै धन्यवाद छ यो समयको लागि. आज हामीले छलफल गर्यौं हिमालय शिव बाबा आध्यात्मिक समाज नेपालले गरिरहेका गतिविधि, यस संस्थाको उद्देश्यको विषयमा रहेर हामीले छलफल गर्यौं. हिमालय शिव बाबा आध्यात्मिक समाज नेपाल र शिवशक्ति परिवार फाउन्डेशन जुन बनारसमा रहेको छ, यी दुईटा संस्थाको संयुक्त आयोजनामा आज बिहान 11 बजे महेन्द्रेश्वर महादेव लामा चौरमा केही आध्यात्मिक चिन्तन कार्यक्रम रहेको छ भने, भोलि बिहान 6 बजेदेखि 7-8 बजेसम्म केदारेश्वर महादेव मणि सेवा आश्रमको जुन योगा गर्ने हल छ त्यो योगा हलमा चाहिँ हाम्रो कार्यक्रम साधना कार्यक्रम हुँदैछ. यहाँहरू सबैजनालाई हामीले यही मार्फत जानकारी पनि दियौं र यो समयका लागि हिमालय शिव बाबा आध्यात्मिक समाज नेपालका संस्थापक अध्यक्ष गुरु गोविन्द रिचाल हिमालय शिव बाबा, त्यस्तै स्वास्थ्य सेवी हाम्रो यो हिमालय शिव बाबा आध्यात्मिक समाज नेपालका विदेश संस्कृति विभागका संयोजक भक्तबहादुर केसीलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउनेछौँ. त्यति बेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्. यहाँहरूको दिन शुभ रहोस्. शुभ दिन.

0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा, तितौरा अचारहरूका साथै छुर्पी, खट्टो, पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा, तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93 97 56 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852120 50, 9821 27014।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750707123, व्हाट्सएप नम्बर 9811707123।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने रहने दिदी,
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
9: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
8: अनि कहाँ छ छोरा यो पसल?
9: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
10: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
9: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
8: पोखरा 2 बिन्दवासिनी बस पार्क,
9: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
8: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
9: मोबाइल नम्बर 9846059581,
8: 9116715475।
11: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेडुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस प्रिन्ट हाउस प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा आठ सिर्जना चोकमा
0: हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा आठ सिर्जना चोक फोन नम्बर 061576110 प्रोप्राइटर मनोज बास्तोला 98562225 98562610
2: मरेको के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
7: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
7: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
9: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
10: कन्ट्याक्ट 0615553050 0615589848
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
11: प्लस टू त सकाए अब ब्याचलरमा के पढ्ने होला पढेर मात्र नि नहुने जब पनि त पाउनु पर्यो
12: सुन संसारभरि होटल म्यानेजमेन्टको राम्रो स्कोप छ आई मिन होटल म्यानेजमेन्ट पढ नेपालमा वा बाहिर जहाँ पनि जब पाउन सक्छ
13: विदेशमा क्रेडिट ट्रान्सफरको व्यवस्था भएको फाइभ स्टार होटलमा इन्डस्ट्रियल ट्रेनिङ गराइने नेपालकै सबैभन्दा पहिलो र पुरानो कान्तिपुर इन्टरनेशनल कलेज काठमाडौँमा ब्याचलर इन होटल म्यानेजमेन्ट ब्याचलर इन इन्टेरियर डिजाइन ब्याचलर इन हस्पिटालिटी एन्ड क्याटरिङ म्यानेजमेन्ट ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसनका साथै ब्याचलर इन इन्जिनियरिङ इन सिभिल र ब्याचलर इन आर्किटेक्चरमा नयाँ भर्ना खुल्यो कान्तिपुर इन्टरनेशनल कलेज बुद्धनगर काठमाडौँ फोन नम्बर 01478056401478390
14: Studio time.
15: It's 9 a.m.

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722151, 9450505251।
3: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 59 60। दोस्तीटु मिट छ।
2: नमस्कार स्वयं सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
8: होइन, के भन्छ यो रेडियाले, तेल लगाता कान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
9: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
11: कन्ट्याक्ट 0615530501589848।
9: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
12: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
13: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाउ।
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061 541 984, 541 945। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061 525 904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ। कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
4: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
5: साउजी, अहिले चलेका फिल्मका गीतहरूका सिरिजहरू छैनन्, मलाई देखाउनुहोस् न।
6: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
7: नाची नाची आफू भन्दा कान्छी केटी बिहे गरे भोग गर्नु
5: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नि बजारमा असली फिल्मका भिसिडीहरू आउँछन् र भने।
6: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
5: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
8: साउजी, जुस पाउन।
9: ल लिनुहोस् जुस।
8: छोरी, एकैछिन सामान लिँदै गर है।
10: हस् मामु। खै हेर्नु पर्यो, डेट एक्सपायर हुन्छ भन्थे अङ्कल। यो त डेट एक्सपायर भएको होइन र?
9: किन हुनु नि नानी, तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
10: के भयो छोरी? मामु, यो जुस त डेट एक्सपायर भइसकेको रहेछ।
8: खै खै हेर, ल हो त रहेछ। तपाईँ हामीलाई हेप्नु भएको, राख्नुहोस् तपाईँको जुस। अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला। बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ, म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो।
11: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
4: ए दाई, एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोरा छोरी।
6: छोरा स्कुल गएको छ, छोरी पनि बाख्रा चराउने त हो नि।
12: सावधान छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
4: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
13: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
14: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ, न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
13: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो, मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
15: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
16: सफलता स्टूडियो टाइम 10 AM

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: शुभप्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
11: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840206127।
10: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

0: एक मन लागता पगेटे फिजायला छोरो उडोस, अर्को मन लागता सधैं भरी आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो तपाईँलाई, तपाईँ र बाबालाई सुखी र खुसी।

0: बा आमाले रगत पसिनाले घर बनाउनु भयो। हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं। फरक के थियो? पासपोर्ट भरिँदै गयो अनि घर रित्तिँदै गयो।
1: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0165707636 98560325 98086 35480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि? फेरि राखु जस्तो कता बनाएछ?
3: कता हुनु नि? पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ। साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
6: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0165747668, मोबाइल नम्बर 98560028104।
6: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
8: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
7: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
8: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
7: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201079।
9: लौ न नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगा

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-5-87-915।
7: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
7: अनि कहाँ छ छोरा यो पसल?
8: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
9: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
8: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
7: पोखरा 2 बिन्दावासिनी बस पार्क,
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
7: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
8: मोबाइल नम्बर 98460-59581,
7: 98161-15475।
10: तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसराताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
2: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560 23461, 98266 0698।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट

0: पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित मैसरफन ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530501589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54-635, 98464-43-8353।

0: एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता गान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 985-60-2140 985-60-60-127 र 98038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
3: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्तीटु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581,
2: 98161 15 475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462-89-989।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ। यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639-0362, 98560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864643853।
4: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
4: ए हो र बाबु?
5: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
4: ए
5: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
4: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन हो।

पढ़ायो रफ्तार यो दिलको रकेटले लवली स्माइलले युनिक स्टाइलले मुटुमै गरौ नि टच.

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ?
5: घर बनाउन लाग्ने कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
9: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त नि, एउटा सानो लापर भाइले सिङ्गो वन नै सखा भने भयो।
11: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौं।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

तर सपना पातिलाई झुन्डियो मेरो मायाको वाग देखाई घात गर्यो मलाई खुसीको चिटा कोर्दा ठुलो हार पर्यो मलाई सुरेको खुट्टा जस्तै पास गर्यो मलाई एकीकर गयो तिमी मेरो आ

जगिरहेको सम्बन्ध पछि ताप्दै म तिम्रो लागि जीवनबारी राख्न सक्थ्यो तर तिमी र मेरो यति पनि चित्त लाग्थेन कता गयो तिमी अन्धकार चिजमा छाडेर कता गए पनि उजेलीको किरण पातेन भैदी भयो तिम्रो तर कुनै पिन्जडा थिएन खुसी भनेपछि सायद यो जीवनमा

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805210050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-545-7337 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा युएफओ र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सर्फरले ल्यायो नयाँ चम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरूभन्दा फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530500 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: यामा पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ।
11: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ डुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: दाई पनि कति आचिल भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फुलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फुलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 98-560-32-717 र 98-460-55-079

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-989।
2: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक्स साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरापाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852120 9852127014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 9850-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिजानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: people. High-speed fiber internet, IPTV, digital TV, corporate internet, intranet, the data center service adi seva haruko lagi web surfer Nepal. Aru bhanda farak sabai bhanda vishwasaniya Nepal bhari fiber internet ra TV service seva ko lagi web surfer. Ghar ghar ma fiber internet ra TV service.
1: Contact 061-55-3050 061-58-9848.
0: For more details, visit www.websurfer.com.mp.
2: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
3: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
2: अनि कहाँ छ छोरा यो पसल
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
4: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढ द्वारा आधुनिक डिजाइन का सुन चाँदी का गरगहना अर्डर अनुसार ग्यारेन्टी को साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदी का गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
2: पोखरा दुई बिन्दवासिनी बस पार्क
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशन का साथ अब तपाईहरुकै सेवा
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
3: मोबाइल नम्बर 98460-59581
2: 98165

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: इस्वाना, सुन्ना सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैरान भइसके।
9: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज डुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-06908।

0: गाउँको मिठो मोहनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाठी कुरा आयो।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयस पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तेल लगा त कान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 घारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850241440 9850601727 र 9808241440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450501।
2: हेलो,
3: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
4: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061587915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 5 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ ओम प्रिन्ट हाउस ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस पोखरा 8 सिर्जना चोकमा हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट मायाको चिनो उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिन्ट तथा फोटोकपी स्टिकर कप प्रिन्ट टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै सम्पर्क ओम प्रिन्ट हाउस पोखरा 8 सिर्जना चोक फोन नम्बर 0165761110 प्रोप्राइटर मनोज बास्तोला 9560222625 9560226110
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
7: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
6: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
8: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
8: सम्पर्क सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28-104
3: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
9: हैन ए बुढा बिहान बिहान काइन लाकाउ
10: मेरी आमै नि घर बनाउन लाख कुरा त चढाइ पनि छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्जन गर्न श्रमिक काठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
11: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
12: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
13: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-9584 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
14: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
15: मुहान वरपरका रुख नकाटौ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि संचय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौ पानीको दुरुपयोग नगरौ स्वच्छ पानी सबैको पहुँच
16: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852667793, 9759605960। दोस्तीटु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462689।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो हैन ए हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को म त सोचा सोचा हैराने भइसके
2: के चिन्ता नि छौ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
3: जापानीज दुबो एवरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
4: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 98560 23461 98266 0698

बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98-1-61-62-983 98-5-60-52-855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल सबपिटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछ। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेची आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 42 98 60 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856124 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यस्तो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सर्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
2: कन्ट्याक्ट 0615553050 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहित का लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
2: किन आँखा मिचेको मिचेको गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझे।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 9840-00851।

0: हेलो
1: रिंका
0: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Varshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्गो चुक्लडुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011703।
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाकाउ?
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061525904। स्टिल एल्युमिनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट शप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97659 50960 दोस्ती टू मिट्स।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई

0: अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ। यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
9: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
8: अब सब को लागी वेब सर्फर, हर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस।
9: कन्ट्याक्ट 0615530501589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np। विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
9: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर। अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस, 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस।
8: अब सब को लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस, देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट, आईपीटीवी, डिजिटल टीवी, कर्पोरेट इंटरनेट, इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस।
9: कन्ट्याक्ट 0615530501589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: यतै पख्नुस् त पख्नुस् के गर्नुभएको
1: देख्नु भएन औषधी हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् भाइ यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
4: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको म त सोच्दा हैरानै भइसके
5: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न चिन्ता सबै हट्छ नि
3: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ
6: साथै शुभ विवाह शुभ वर्तबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस् सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 98-560-23461 98-266-0698

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-545-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
3: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको चिज सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9802527014।
5: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9805601186, 9804035111। सम्पर्क नम्बर फेरि एकपटक 9804035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
7: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 0615747668, मोबाइल नम्बर 9805608104।
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
8: ए आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
9: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा,

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251।
0: साथै शुभारम्भको अवसरमा निशुल्क सुगर टेस्टको व्यवस्था गरिएको छ।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस्। कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 9850-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
2: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 160 62 983 98 5 60 52 855 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: हेलो
2: हजुर सन्चै कस्तो छ हजुरलाई
1: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
3: बारिश ता बार टेन्डर सुस्ती मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा
4: फोन नम्बर 061-57-9-15
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
5: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
5: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
8: होइन के भन्छ यो रेडियाले
7: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड
9: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
10: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
9: अब सबैको लागि वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट IPTV डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल
11: अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
12: कन्ट्याक्ट 0615530501589848
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: हेर न साल्नु बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे
2: त्यसलाई तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9890728575 9907715947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737। मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। श्योर गर्दिन कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825270014।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: तपाई सुत्न लाग्नु भएको हो? सुत्नु अघि घरमा बिरामी भए औषधि खाए नखाएको घरका झ्याल ढोकामा चुकुल लगाए नलगाएको ग्यासको रेगुलेटर र घरका धाराहरू बन्द गरेको नगरेको ख्याल गरौ, हुन सक्ने दुर्घटनाबाट बचौ।
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
1: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: नमस्कार। कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे। राधा माधव समिति नेपालको प्रस्तुति कार्यक्रम आध्यात्मिक सन्देश तपाईँ रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक हप्ताको तीन दिन आइतबार, सोमबार र मंगलबार सुन्न सक्नुहुनेछ। मानव जीवनको परमचरम लक्ष्य सुख आनन्दको बाटो देखाउनु नै वर्तमान समयका अनन्त विभूषित श्री 1008 श्री कृपालुजी महाराज समन्वयवादी पञ्चमम जगद्गुरुत्तम हुनुहुन्छ। उहाँका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी हुनुहुन्छ। सुनौ उहाँको प्रवचनको आजको श्रृंखला।
1: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, त्यो कहाँ छ र कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म त्यो आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरू श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तिनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कहरूद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुन्नाले नै विशेष लाभ प्राप्त हुन सक्नेछ।
2: हेर्नुहोस्, ऋषि मुनिहरूले वेद लेखेनन्, बनाएनन्, उनीहरूले के गरे, देखे। ध्यान दिनुहोस्, वेद मन्त्र सगुण साकार स्वरूप हुन्छ वेदको। आउँदा दिनहरूमा म यसलाई अझ डिटेल्समा बताउँला। जस्तै अहिले बुझ्नुहोस् केही कि वृन्दावनमा श्रीकृष्णको साथमा लीला गर्ने जुन गोपिनीहरू थिए ती वेदका ऋचा थिए। वेदका ऋचाहरू गोपिनी बनेर उपस्थित थिए भगवानसँग लीला गर्नलाई। त यो सगुण साकार स्वरूप हुन्छ। त यसलाई ऋषिहरूले देखे। ऋषयो मन्त्र द्रष्टारः, देखे। ऋषि दर्शनात्, दर्शन गरे। मन्त्र देख्न सकिन्छ तर हामी देख्न सक्दैनौ। त्यो अधिकारी ऋषि मुनिहरूले त्यसलाई देख्न सक्छन्। जब देखे, स्मरण गरे, त तिनीहरूले बोले, आख्या प्रवचनात्, प्रवचन गरे। त्यसकारण जसले देखे तिनीहरूको नाम त्यहाँ जोडियो, कसले देखे, यस कारण उनीहरू कर्ता होइनन्। ध्यान दिनुहोस्, तपाईँहरूलाई कठिन भइरहेछ बुझ्न, वेदको हो स्वरूप यस्तो छ, अलिकति गहिराईमा हिँड्नुहोस्। हेर्नुहोस्, शब्द पनि देख्न सकिन्छ, तपाईँहरूलाई आश्चर्य लाग्ला, थोरै दिग्दर्शन गराइदिउँ। जुन आवाज हाम्रो मुखबाट निक्लिन्छ, शब्द, वाणी, वाक, यसको चार स्वरूप हुन्छ। चार स्वरूप मिलेर यो वाक्य निक्लेको हुन्छ। एक हुन्छ परा, परावाक, परावाणी। त्यो दिव्य हुन्छ, दिव्य। यदि त्यो नरहने हो भने हाम्रो मुखबाट एक शब्द पनि निस्किन सक्दैन। त्यो परातत्व नरहने हो भने स्वर मात्र के कुनै पनि एक्टिभिटिज नै हुन सक्दैन। निष्क्रिय हुन्छ हाम्रो शरीर, मुर्दा हुन्छ शब लाश, यदि त्यो परातत्व हाम्रो शरीरमा नरहने हो भने। त त्यो एक तत्व, चार तत्व मध्ये एक परातत्व। दोस्रो पश्यति, देख्न सक्ने एक तत्व जसले देख्छ उसँग रहन्छ। अर्को यो जुन शब्दको स्थूल रूप हो त्यसलाई भन्छन् माध्यमा, माध्यमा पश्यति परा। यो तीन जुन छ यसको स्वरूप त्यसलाई हामी ग्रहण गर्न अनुभव गर्न सक्दैनौं तपाईँ हामी, यी महापुरुषले मात्र सक्छन्। अब जुन चौथो छ जसलाई भनिन्छ बैखरी वाक, त्यो चाहिँ तपाईँ हामी अनुभव गर्छौं। मेरो आवाज जुन तपाईँहरूले अहिले अनुभव गरिरहनु भएको छ त्यो बैखरी वाक, जुन अपभ्रंश भएर बाह्र खरी पनि भनिन्छ। तपाईँहरूलाई अक्षर चिनाउँदा बाह्र खरी पढ्न दिए होला। त यो चार हुन्छ वाणीभित्र, वाकभित्र। त बाँकी जुन छ तीन, ती ऋषिहरूले देख्दछन्, त्यसैले ऋषि दर्शनात्। द्रष्टार ऋषयः स्मर्तारः, उनीहरूले स्मरण गर्छन् त्यसलाई। त्यसपछि आख्या प्रवचनात्, त्यसकारण नाम जोडियो। त्यसमा को को भए त्यो पनि थोरै आइडिया लिनुहोस्। गुत समत, वशिष्ठ, विश्वामित्र, अत्रि, वामदेव, भारद्वाज इत्यादि ऋषिहरू भए जसले वेदलाई देखे। ऋषिकाहरू पनि भए ब्रह्मवादिनी घोष, अपाला, लोपामुद्रा, सूर्या, जुहू, विश्वबारा इत्यादि ऋषिकाहरूले पनि वेदलाई देखे, त्यसकारण उनीहरूको नाम जोडियो। वस्तुत ऋषिहरू वेदका कर्ता होइनन्, द्रष्टा मात्र हुन्। यो समाधान। तेनुस वेद अपौरुषेय, शाश्वत, नित्य ज्ञान हो। अब यो जुन वेद पछि शास्त्रहरू जुन छन् ती शास्त्र पनि वेद अनुसारै छन्। अझ सजिलो गरी बुझ्नुहोस्, वेदलाई सरल बनाउनको निमित्त चार उपवेदहरू छन्। उपवेद ऋग्वेदको उपवेद हो आयुर्वेद, जसका कर्ता हुन् धन्वन्तरी, जसमा औषधि मूलो इत्यादिको वर्णन गरिएको छ। त्यस्तै यजुर्वेदको उपवेद हो धनुर्वेद, जसका कर्ता हुन् विश्वामित्र, जसमा शस्त्र अस्त्र इत्यादिको निरूपण गरिएको छ। सामवेदको उपवेद हो जसका कर्ता नारदजी हुन्। नारदजी के गर्छन्? हर समय गीत संगीतमा डुबिरहन्छन्। त गान्धर्व वेद सामवेदको उपवेद। अर्को अथर्व वेदको उपवेद, स्थापत्यवेद, जसका कर्ता हुन् विश्वकर्मा, जसमा वास्तु शास्त्रको निरूपण गरिएको छ। तपाईँहरू वास्तु अनुसार छ कि छैन यो घर इत्यादि कुरा गर्नुहुन्छ। यी चार उपवेदहरू छन् र अन्य छ वेदाङ्ग छन्, वेदका अङ्गहरू, वेदलाई सरलीकरण बनाउनलाई। ती के हुन्? शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द एवं ज्योतिष, यी छवटा अङ्गहरू छन्। शिक्षामा वेदको उच्चारण इत्यादि कसरी हुनुपर्छ यसको विधि बताइएको छ। वेद हामी किताब पढेको जस्तो पढ्न सक्दैनौं, त्यसको नियम छ, त्यसमा उद्दात स्वर छ, अनुदात स्वर छ, स्वरित स्वर छ, ठिक ठिक उच्चारण हुनुपर्छ। यदि कर्म काण्डमा ठिक ठिक उच्चारण भएन भने के हुन्छ त्यसको बारेमा म बताउनेछु आउने दिनमा।

0: भगवान को प्रार्थना गर्दा पनि यस्तो झगडा गरे यस्तो गडगडाएर गर्नुपर्छ कर्मकाण्डमा। सब ठीक ठीक बोल्नुपर्छ। पुरुष सूक्तम यो शिक्षामा यसको नियम बताइयो। कल्पमा जुन यज्ञ यज्ञादि हुन्छ यज्ञ विद्याको निरूपण गरिएको छ। कुनै पनि यज्ञ यज्ञादि हुँदाखेरि त्यसको हो विधि के हो त्यसको डिटेल्स गरिएको छ। व्याकरण त तपाईँहरूलाई थाहै छ, त्यसमा अक्षरदेखि लिएर शब्द वाक्य बनाउने नियमहरू हुन्छ, त्यसमा त्यो पनि ठिक ठिक हुनु पर्यो। वेदको व्याकरण पक्षलाई बुझ्नको निमित्त छ वेदाङ्ग मध्ये एक व्याकरण, अर्को निरुक्त। निरुक्त माने जसरी अघि मैले बताए वेद शब्द संस्कार गरिएको शब्द हो। संस्कृत जुन भनिन्छ त्यसलाई संस्कार गरेर बनाइन्छ, नत्र र मटेरियल हुन्छ। पहिला वेदमा पहिला विद हुन्छ, त्यसलाई अनेक संस्कार गरेर वेद बनाइन्छ, प्रत्यय इत्यादि लगाएर। त त्यसको व्युत्पत्ति अर्थात प्रारम्भिक मूल अवस्था के हो? विद। त्यसमा अनेक प्रोसेस चलाएर त्यसलाई वेद बनाइयो। त वेद भन्ने बित्तिकै विद भन्ने बुझिँदैन, त्यसको के प्रोसेस छ त्यो पुरा नलेज हुनु पर्यो। त्यो जुन छ व्युत्पत्ति सम्बन्धको मूलको ज्ञान गराउने जुन शिक्षा छ तत्त्व छ त्यसको नाम निरुक्त। त्यसपछि छन्द। छन्दमा के हुन्छ? यति, गति, लय, मात्रा, वर्ण, यी सब चीज छन्द अन्तर्गत पर्दछन्। यति माने कुनै पनि वेद मन्त्र बोल्दाखेरि कुन कुन अक्षरको बीचमा, कुन कुन शब्दको बीचमा, वाक्यको बीचमा कति ग्याप हुनुपर्छ, कति रोकिनुपर्छ यसको ज्ञान। जस्तै गीताको तमाम श्लोकहरू जति छन् यी अनुष्टुप छन्दमा छन्। यो एक श्लोकमा 32 अक्षर हुन्छ, यसमा गन्नु होला। र यसमा 4 पाद हुन्छन्, 8-8 को। र यसको नियम छ कि 8 अक्षर बोलेपछि त्यहाँ रोकिनै पर्छ यदि कर्मकाण्ड अन्तर्गत गर्ने हो भने। जस्तै एक लिनुहोस्, सर्वधर्मान् परित्यज्य, या स्टप, मामेकं शरणं व्रज, या स्टप, अहं त्वां सर्व पापेभ्यो, या स्टप। यो प्रकारले 8-8 जुन ज्ञाप छ त्यस्तै अनेक छन्द छन्, बसन्त तिलका इत्यादि। त त्यो छन्द त यो वेदको अङ्ग मध्ये पर्छ। यति, अब गति। गति मतलब कुन स्पीडमा बोल्ने हो, त्यसको गति के हुनुपर्छ त्यो पनि ठिक ठिक हुनु, त्यसको ज्ञान छन्द अन्तर्गत। लय, मात्रा जस्तै तपाईँहरूले राधे गोविन्द नाम लिनु भने राधे गोविन्द भन्नुहुन्छ, तर गायनमा राधे गोविन्द, राको पछाडि मात्रा लाग्यो, राधे जुन यो मात्रा लाग्छ त्यो पनि छन्द अन्तर्गत पर्छ वेद बोल्नलाई। बाँकी वर्ण त अक्षरको मिलापद्वारा नै वाक्यमा आउँछ व्याकरणमा, यी सब त्यस अन्तर्गत। यो 5 अङ्ग, छैठौं अङ्ग हेर्नुहोस् यति गहिराईमा म यसकारण बताउँदैछु कि वेद आदि ज्ञान हो यो सिद्ध गर्नु छ जति पनि संसारमा ज्ञान छन् त्यसलाई प्राप्त गर्ने आधार एवं जति पनि ज्ञानको प्रारम्भ वेदद्वारा भयो त्यसकारण सब चिज वेदमा छ त्यसैले यो केही दिग्दर्शन यहाँहरूलाई गराउँदैछु त अब छैठौं अङ्गमा आउनुहोस् छैठौं अङ्ग ज्योतिष जुन तपाईँहरू हर समय जान्नलाई आतुर रहनुहुन्छ ज्योतिष त्यो पनि एक वेदाङ्ग वेदको अङ्गमा पर्छ त्यसमा ग्रह नक्षत्र इत्यादिको क्रियाकलापबाट कस्तो प्रभाव पर्छ त्यसको बारेमा विवेचन गर्ने अङ्ग जुन छ त्यसलाई ज्योतिष भनिन्छ यो छ वेदका अङ्गहरू त चार वेद चार उपवेद छ वेदाङ्ग अब वेद सुन्नु आश्चर्य जुन वेद तपाईँहरूले सुन्नु भएको छ चार छ अस्य महत्वभूतस्य निःशोषितमेतत् दृग्वेदो यजुर्वेदः सामवेदो थर्वाङ्गिरसः बृहदारण्यको उपनिषद् 2:4:10 चार वेद ऋग्वेद यजुर्वेद सामवेद अथर्ववेद तर ध्यान दिनुहोस् वेदको अनेक भेराइटी छ वेद एक पनि छ वेद तीन पनि छ वेद चार पनि छ वेद पाँच पनि छ यो सब ठीक हो कसरी प्रारम्भमा एक वेद ऋग्वेद केवल एक पछि त्यसलाई तीन भागमा विभक्त गरियो ऋग्वेद यजुर्वेद सामवेद पछि यो संसार सञ्चालनको निमित्त पनि वेदको ज्ञानको आवश्यकता पर्यो जसरी हाम्रो राष्ट्र चलाउनलाई संविधानको आवश्यकता पर्दछ वेद पूरा ब्रह्माण्डको संविधान त यो तीन वेदबाट सार निकालेर संसार चलाउनको निमित्त बन्यो अथर्व वेद त चार वेद पनि ठिक हो बाँकी पञ्चम वेद पनि हो पाँच पनि छ पाँच के हो जुन पुराण इत्यादि छन् शास्त्रहरू छन् यी पनि वेदै हुन् यी कसरी बने के को निमित्त बने वेदलाई सरलीकरण गर्नको निमित्त भने त्यसैले पाँचौं वेद मानिन्छ इतिहास पुराणानि पञ्चमं वेदमीश्वरः भागवत 3:13:39 बताइयो कि वेद द्वारा नै भागवत इत्यादि पनि बने जति शास्त्र छन् बने त्यसैले यो पाँचौं वेद कहलियो त पाँच वेद छन् र वेदमा 100,000 मन्त्र छन् 100,000
1: आदरणीय श्रोताहरू रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला श्रोताहरू तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ यसका लागि सम्पर्क सूत्र 98 5 60 35 800 र 98 4 60 24 162 हस्त आजका लागि आध्यात्मिक सन्देश यति नै जय श्री

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्सी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन हो।

0: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 MHz मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
1: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ भरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल असार महिनाको 2 गते मंगलबार, ईस्वी सम्वत जून 15 तारीक सन् 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार शुद्ध ज्येष्ठ शुक्ल पक्ष चलिरहेको छ। सौर्यमान अनुसार आज शुद्ध ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि बिहानमा 6:43 त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा आद्रा साँझमा 7:29 त्यसपछि पुनर्वसु नक्षत्र लाग्नेछ। विष्कुम्भाद योगमा शूल 13:37 त्यसपछि गण्डयोग लाग्नेछ। करुणामा बालवा अहरत्र रहनेछ। आनन्दादि योगमा आज सहयोग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा पनि मिथुन राशिमा रहनेछन्। आजको दिन मान 34:35 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रहे बिहानमा 5:10 जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7 बजे हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय बिहानमा 5:58 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 8:37 रहेको छ। आज अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
2: मेष राशि हुने व्यक्तिहरूको लागि आज चन्द्रमा तुला राशिमा रहेकाले तपाईँको दिन उत्साहपूर्ण रहनेछ। व्यापारमा राम्रो आमदानी हुनेछ भने पढाइमा प्रगति देखिनेछ। परिवारमा सहयोग मिल्ने भएकाले नयाँ योजना अघि बढाउन सहज हुनेछ। सन्तानको सफलताले मन खुसी रहनेछ। साथीहरूसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। आकस्मिक धन लाभको सम्भावना भएकाले खर्चमा पनि ध्यान दिन आवश्यक छ। मन प्रायको व्यक्तिबाट राम्रो समाचार प्राप्त हुने ग्रहयोग रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूको लागि आज स्वास्थ्य राम्रो रहनेछ। परिवारसँगको सम्बन्ध अझ नजिक हुने देखिएको छ। यात्राको अवसर मिल्न सक्नेछ भने स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। काम समयमा सम्पन्न हुँदा मन प्रसन्न रहनेछ। साथीभाइको सहयोगले रोकिएका योजना अघि बढ्नेछ। अदालत अथवा कागजी काममा सफलता मिल्ने सम्भावना रहेको छ। खर्च बढ्न सक्ने भएकाले आर्थिक पक्षमा सावधानी अपनाउन आवश्यक छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आजको दिन कमजोर रहनेछ। प्रेम सम्बन्धमा सानो विवाद आउन सक्ने देखिएको छ। काममा ढिलासुस्ती हुँदा तनाव बढ्ने सम्भावना रहेको छ। व्यापारमा लगानी गरेर सोचे अनुसार लाभ मिल्न कठिन हुनेछ। परिवारका सदस्यसँग व्यवहार गर्दा संयमता अपनाउन आवश्यक छ। राजनीति तथा सामाजिक क्षेत्रमा मेहनत बढी र उपलब्धि कम देखिन्छ। पढाइमा ध्यान दिए पनि राम्रो नतिजा प्राप्त गर्न सक्नुहुनेछ। खर्च बढ्ने भएकाले आर्थिक योजना सही रूपमा अघि बढाउन आवश्यक छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूका लागि स्वास्थ्यमा कमजोरी महसुस हुन सक्नेछ। आर्थिक पक्ष अपेक्षा अनुसार बलियो नदेखिएकाले खर्च नियन्त्रण गर्नुपर्नेछ। विदेशसँग सम्बन्धित काममा ढिलाइ हुन सक्छ। अध्ययन अथवा रोजगारीका लागि विदेशमा रहेका व्यक्तिहरूलाई भने लाभ मिल्ने सम्भावना रहेको छ। प्रेम सम्बन्धमा अविश्वास बढ्न सक्ने भएकाले कुराकानीमा सावधानी अपनाउन आवश्यक छ। यात्रामा सतर्क हुन आवश्यक छ। परिवारको सहयोगले केही अप्ठ्यारो महसुस हुनेछ। आराम र खानपानमा ध्यान दिनुहोला। पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन राम्रो रहनेछ। काममा सफलता मिल्नेछ भने व्यापारबाट राम्रो लाभ प्राप्त हुनेछ। रोजगारीको अवसर पनि आउन सक्नेछ। समाज सेवा तथा नेतृत्व क्षेत्रमा सम्मान बढ्ने ग्रहयोग रहेको छ। परिवारका सदस्य तपाईँको व्यवहारदेखि खुसी हुनेछन्। प्रेम सम्बन्धमा नजिक हुने अवसर मिल्नेछ। आर्थिक अवस्था मजबुत बन्दै जानेछ। साथीभाइको सहकार्यबाट योजना सफल बन्नेछ। आत्मविश्वास बन्ने भएकाले चुनौतीपूर्ण काम पनि सजिलै पूरा हुने देखिएको छ। अब छैठौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन चुनौतीपूर्ण रहने देखिन्छ। आफन्तसँग मनमुटाव हुन सक्नेछ। व्यापारमा ध्यान कम पुग्दा घाटा लाग्ने सम्भावना पनि रहेको छ। प्रेम सम्बन्धमा विश्वास कमजोर बन्न सक्नेछ। दाम्पत्य जीवनमा विवाद आउन सक्नेछ। काम गर्दा समय र परिस्थितिको ख्याल गर्नुहोला। अनावश्यक बहसबाट टाढा रहँदा